0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू डिजिटल सूचना प्रविधिको विकाससँगै उजेलमा परेका हुलाक कार्यालयहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 जिल्लामा 1778 थान राहदानी सेवाग्राहीको घर घरमा पुर्याइएको छ। हुलाक निर्देशनालय पोखराका अनुसार हुलाकोले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजुङमा 60, नवलपुरमा बर्दागा सुस्तपुरमा 500, तनहुमा 505, संगमा 150, पर्वतमा सर्वस्थान राहदानी घरमै पुर्याइएको हो। यस्तै बागलुङ जिल्लामा 101, म्याग्दीमा 97 राहदानी पुर्याइएको छ। मुस्ताङमा 6 र कास्कीमा 9 राहदानी घरमै पुर्याइएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकाले वितरण नगरिएको जिल्ला हुलाक कार्यालयको खरिदार श्यामलाल थारूले बताउनुभयो। सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयहरूले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक र कर्मचारीहरूलाई नगर नै बदलिएको हुलाक निर्देशनालय पोखराका निर्देशक समीक्षा पौडेलले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले सिम कार्ड र विश्वविद्यालयका प्रमाणपत्र पनि नागरिकको घर दैलोमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमार भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार डाक शुल्क, पार्सल, बीमा र क्षतिपूर्ति लगायतका विषयमा कानूनमा पछि सहज हुनेछ। सरकारी कुरियर सेवाबाट नागरिकहरूलाई थप सेवा प्रवाह गर्न विषयमा तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो। हुलाक सेवालाई व्यावसायिक बनाउनु पर्नेमा जोड़ दिँदै जिल्ला हुलाक कार्यालय गोर्खाका अधिकृत विनोद प्रसाद गैरेले सरकारी बैंक तथा वित्तीय चिठी पत्रिका र राजधानीको मात्र कुरा गर्नुभन्दा राष्ट्रिय परिचय पत्र, सभाले चालक अनुमति पत्र, बैंक कार्ड, सरकारी भनपत्र हुलाकबाट वितरण गरी राजस्व बढ़ाउन आवश्यक रहेको सुझाव दिनुभयो। गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पुग्नु भएको छ। शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरको प्रधान न्यायाधीश शर्माले शनिबार बिहान मन्दिरको पूजा आजा सहित कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको छ। अदालतको स्थलगत अनुगमन तथा नियन्त्रण का लागि बागलुङ आउनु भएको शर्मा परिवारका सदस्य तथा न्यायाधीशहरू सहित हिजो बिहान कालिका मन्दिर दर्शन गर्न आउनुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो। शर्मालाई गुठी व्यवस्थापन समितिको तर्फबाट कालिका मन्दिरको तस्वीर समेत मायाको चिन्हको रूपमा प्रदान गरिएको थियो। शर्माले आगन्तुक पुस्तकमा हस्ताक्षर गरेर समेत गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार, नेपाल सहित 15 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा प्रशासनिक विश्व निधि अदालतले खारेज गरेको छ। म्यानहट स्थित अदालतकी न्यायाधीश जेनेट बार्गसले ट्रम्प प्रशासनको कड़ा प्रवासी विस्तार नतिसकेको खारेज गरिदिएको समाचार संस्था रोइटर्सले जनाएको छ। आप्रवासी अधिकारवादी संस्था कोथोलिक लिगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिस्टका टुगेदर लगायतका संस्थानहरूले परिवारका लागि आप्रवासी भिसा प्रयोजन गरिरहेको आवेदनहरूको पदबाट अदालतमा मुक्त मुद्दा हालेका थिए। उक्त मुद्दामा सुनाई गर्दै राष्ट्रियताको आधारमा प्रवासी विवाद भिसाहरू कड़ा गर्ने नीति लिएको बताउनुभयो। उक्त नीति कार्यकारिणी रहेको त्यसैले संघीय वर्ष संघको कानूनले उल्लेख गरेको उहाँको फैसला बनिएको छ। नीति विदेश मन्त्रालयको अधिकार संकुचित गरिएको फैसला बनिएको छ। आवेदकको राष्ट्रियताका आधारका प्रवासी भिसा जारी गरी प्रतिबन्ध लगाउने नीति कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन हो उहाँले फैसलामा भनिएको छ। खेल समाचार, अस्ट्रेलियामा जारी टप इन्टर 20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। डार्बिनमा रहेको मरा र ओभलमा हिजो भएको खेलमा बङ्गलादेशका हाई पर्फर्मेन्स 11 नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 19 रनको लक्ष्य पछ्याएको बङ्गलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाउँदा पूरा गरेको छ। त्यसपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 19 रन मात्र बनाएको थियो। शुरूआतमा लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको नेपालका गुस्ताद बुद्धे 40 रन बनाउँदै इनिङ सम्हाल्ने प्रयास गरे। विपिन खत्रीले अभिजित 11, साहब अलमले 11 र रिजन रकाले 10 रन बनाए। अन्य ब्याटर्सले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले भोलि होबर्ट उरी याक्सा एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल सँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक पुनः एकपल्ट। बाराको सिमारामा हत्या गरिएको 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुबा सरकारसँग सफल गर्न काठमाडौँमा सरकार र दुर्गा प्रसाई नेतृत्वको अभियान बीच महाअभियान बीच 14 बुधे सहमति। प्रधानमन्त्री बालेन मुस्ताङमा पार्टीको महाधिवेशन मंगसी र पछाडि लैजान नमिल्ने कांग्रेसको सभापति शर्माको उपराष्ट्रपति। पहिरोका कारण पूर्व भएको पृथ्वीराज एकतापी रूपमा सञ्चालनमा पोखरा कृषि बजार सञ्चालनमा। पोखरा खैरिन टाढो फिर्दी मन्दिर अहिले टाढुँदै चमनधामसम्म वृहत साइकल यात्रा सम्पन्न। धार्मिक पर्यटन प्रबन्धनमा सघाउने विश्वास। नेपाल सर्वोत्तम मुलुकका लागि नेपाल सहित 75 मुलुकका लागि ट्रम्प प्रशासनले कडा प्रवासी भिसा नीति अदालतबाट खारेज। टप इन्डो टी20 श्रृंखलामा नेपाल एकको लगातार दोस्रो हार।

0: हवस् तामलाजेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको सुक्खा गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। 3 दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरीमा पनि विदा हुन चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन सुक्खा गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.sukhagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। सुक्खा गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा सुक्खा गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ सुक्खा गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार्क पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, सुक्खा गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460067645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, सुक्खा गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560062827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847061268।
17: 9856602068।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टीचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टीचर, मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9560633384 र 9560667988।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-2161 596-617 मोबाइल 9855-607-68 9851-625-94 9510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: भाँगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो फेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो फेन्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनैतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउन राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेको सरकारले नियुक्ति प्रक्रियामै अस्वाभाविक ढिलाइ गरिरहेको छ। सरकार गठन भएको 5 महिना पुग्नै लाग्दा समेत विदेशमा रिक्त कूटनैतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया टुंगिन सकेको छैन। सरकारले 13 देशका लागि प्रतिस्पर्धाको आधारमा राजदूत छनौट गर्न आवेदन मागे पनि त्यसबारे निर्णय गर्न नसकेको हो। थप 7 देशमा पनि राजदूत नियुक्ति प्रक्रिया अलमलमै छ। विभिन्न देशमा रहेका 31 नेपाली राजदूतावास मध्ये 21 राजदूत विहीन छन्। लामो समयदेखि राजदूत रिक्त रहेका कतिपय नियोग कार्यवाहकको भरमा सञ्चालन भइरहेका छन्। नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले जेठ 14 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2,700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरबका लागि राजदूत पदमा आवेदन मागेको थियो। यी मध्येबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले राजदूत नियुक्ति सिफारिशको अन्तिम चरणमा रहेको र कुनै पनि बेला सिफारिश भएमा आश्चर्य मान्नु नपर्ने अवस्थामा काम भइरहेको बताउनु भएको छ। राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 90, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ। रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यानपावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। रोजगारदाताले आजदेखि एफडब्ल्यूसीएमएस मार्फत अनलाइन आवेदन दिई विदेशी कामदार भर्ना गर्न सक्नेछन्। यो प्रक्रिया रोजगार ऐन 1955 धारा 60 अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट शुरू हुनेछ। मलेसियाले सूचीकृत गरिएका म्यानपावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति भने लिएको छैन। म्यानपावर सूचीकृतको विषय संयुक्त प्राविधिक सहमतिको बैठकबाट टुंग्याउनु पर्नेमा नेपालको जोड़ छ। मलेसियाद्वारा नेपालसहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनी सूचीकृत आजको कान्तिपुर दैनिकमा खबर छ।
4: बलात्कारपछि हत्या गरिएकी बारा सिमराकी 3 वर्षीय बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको छ। जघन्य आपराधिक घटनाको सम्बन्धमा कानून संशोधनका लागि संकल्प समिति गठन गर्ने सरकारी प्रतिबद्धतासँगै अभिभावक पनि बालिकाको अन्त्येष्टिका लागि तयार भएका हुन्। अभिभावकको अपेक्षा बमोजिम शालिक निर्माण गर्न पनि स्थानीय तहसँग समन्वय गरेर पहल गर्ने सरकारसँग सहमति भएको छ। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा कानून मन्त्री सोभिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला मन्त्री सीता बादी र कृषि मन्त्री गीता चौधरी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा बालिकाका बुवा आमासँग सहमति भएको हो। सरकारले बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका बुवा आमासँग गर्यो 3 बुँदे सहमति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: यस्तै सरकारसँग सहमति भएसँगै 9 दिनदेखि लघुवित्त पीड़ितहरूको धरना स्थगित भएको छ। उनीहरू पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय मानवाधिकार आयोगको कार्यालय अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहनुभएका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बजाउ महाअभियान बीच हिजो सिंहदरबारमा 14 बुँदे सहमति भएको छ। सहमतिमा महाअभियान तर्फबाट वार्ता टोली संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार कालो सूचीमा परेका ऋणीको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्ति भरण र तलबी खाता संचालनमा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गरिने उल्लेख रहेको छ। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: काया कैरनमा गाँठका कुरा विशेष श्रृंखला अन्तर्गत पैसालाई गाँठ किन भनियो भन्ने बारेको नाली बेली सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01-5670-924 5670-925।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 493-555।
12: Major Appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Major Appliances, बेचरको बानी लाग्छ।
13: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाठीमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई 31 दूतावास मध्ये 21 वटा राजदूत विहीन सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई मलेसियाद्वारा नेपाल सहित 10 देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुवा आमासँग 3 बुधे सहमति सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग
1: गाँठका कुरा
5: कल्पना गर्नुहोस् तपाईँको बैंक खातामा आजै 10 करोड़ रूपियाँ आयो के गर्नुहुन्छ खुशीले नाच्नुहुन्छ काममा जानुहुन्छ पक्कै जानुहुन्न होला। अब अर्को कल्पना गर्नुहोस् आज तपाईँको खल्तीमा 1 रूपियाँ पनि छैन घरबाट निस्कनु अघि पर्सका पत्र पत्र खोतल्नुहुन्छ खल्ती छाम्नुहुन्छ पैसा हुँदा के हुन्छ नहुँदा के हुन्छ यतिमै थाहा हुन्छ पैसाको शक्ति। यही पैसालाई नेपालीले दिएको एउटा रमाइलो नाम हो गाँठ। आजदेखि उज्यालो टीभी र काया कैरनमा शुरू हुँदैछ नयाँ श्रृंखला गाँठका कुरा। पैसालाई आखिर गाँठ किन भनियो त गाँठका कुराको पहिलो भागमा गाँठको अर्थ खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
6: हामी भन्छौ गाँठै भएन के गर्नु फलानुले त टन्न गाँठ कमाएछ गाँठ रित्यो गाँठै खाली छ। गाँठ बनेको डोरीको गाँठो हो कपडाको गाँठो हो पोको हो त्यसो भए पैसा कसरी गाँठ बन्यो। अब केही हजार वर्ष पछाडि फर्कौं त्यो बेला बैंक थिएन चेक थिएन एटीएम थिएन मोबाइल बैंकिङ त कल्पना भन्दा पनि परको कुरा थियो तर गाँठ थियो। मानिसले कमाएको पैसा कहाँ राख्थे महिलाले धोती वा फरियाको फेरमा बाँध्थे पुरूषले कम्मरको पटुका सुरुवालको इजार वा लुगाको फेरमा गाँठो पार्थे व्यापारीले कपड़ाको सानो पोको बनाएर सिक्का राख्थे अर्थात त्यो समय धेरैको आफ्नै बैंक थियो आफ्नै कपड़ाको गाँठ। गाँठभित्र पैसा सुरक्षित राखिन्थ्यो त्यसैले बिस्तारै गाँठ सम्हाल भन्नु भनेको पैसा सम्हाल भन्नु जस्तै भयो। समय बित्यो बैंक आए सिक्का र कागजी नोट आए एटीएम आए वालेट र मोबाइल बैंकिङ आए पैसा राख्ने तरिका बदलियो तर गाँठ शब्द मरेन आज पनि हामी भन्छौ गाँठ खाली भयो। पैसाका बारेमा उखान पनि धेरै छन् जहाँ धन त्यही मान पैसा भए ऐसा हुन्छ पैसा हातको मैलो हो तर पैसा हातको मैलो हो भन्ने हामी मध्ये धेरैले तलब ढिलो हुँदा मोबाइल बैंकिङ दिनमा कति पटक खोल्छौं होला। तरकारीवालालाई पैसा छैन म असल मान्छे हुँ भनेर तरकारी पाइँदैन पेट्रोल पम्पमा म इमान्दार नागरिक हुँ भनेर इन्धन भरिँदैन अस्पतालमा नमस्कार गरेर पैसा छैन भन्दा बिल हराउँदैन विद्यालयले तपाईँको भावना राम्रो छ भनेर शुल्क माफ गर्दैन त्यसैले पैसा केही होइन भन्न सजिलो छ पैसा बिना जीवन चलाउन सजिलो छैन तर यसको अर्को पाटो पनि छ करोड़ौं कमाएर पनि निदाउन औषधि खाने मानिस हाम्रै वरपर छन् पैसा कम भए पनि परिवारसँग हाँस्दै ढिँडो खाने र मस्त निदाउने मानिस पनि हाम्रै वरपर छन्। पैसाले घर किन्न सकिन्छ सम्बन्ध र माया किन्न सकिँदैन पैसाले किताब किन्न सकिन्छ त्यसमा भएको ज्ञान र विवेक किन्न सकिँदैन त्यसैले पैसा चाहिन्छ तर पैसाले मात्र जीवन चल्दैन। हामी बिहान किन उठ्छौ काम किन गर्छौ व्यापार किन गर्छौ विदेश किन जान्छौ उत्तर एउटै छ गाँठ बलियो बनाउन। यो गलत होइन गलत त्यति बेला हुन्छ जब गाँठ ठूलो बनाउँदै जाँदा मन साँगुरो हुन्छ जब पैसाले मान्छेलाई चलाउन थाल्छ, जब सम्बन्ध भन्दा रकम ठूलो हुन्छ, जब इमान भन्दा आमदानी ठूलो हुन्छ, त्यो बेला गाँठ भरिन्छ तर जीवन रित्तिन थाल्छ। त्यसैले गाँठका कुरा पैसा गर्ने श्रृंखला मात्र होइन, यो पैसा बुझ्ने श्रृंखला हो। कसरी कमाउने, कसरी जोगाउने, कसरी बढाउने, ठगीबाट कसरी बच्ने, महँगी किन बढ्छ, बैंक, सहकारी, बीमा, शेयर, कर र लगानीलाई सरल भाषामा कसरी बुझ्ने, यी सबै कुरा हामी विस्तारै गर्दै जानेछौ। जीवनमा गाँठ चाहिन्छ, तर गाँठ भन्दा ठूलो इमान हो, गाँठ भन्दा ठूलो सम्बन्ध हो, गाँठ भन्दा ठूलो स्वास्थ्य हो र गाँठ भन्दा ठूलो ज्ञान हो। किनभने ज्ञानले गाँठ बनाउन सिकाउँछ, तर गाँठले मात्रै ज्ञान किन्न सक्दैन। उज्यालो टीभी, उज्यालोको फेसबुक र टिकटकमा समेत हेर्न र सुन्न सकिने गाँठको कुराको अर्को श्रृंखलामा हामी पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारी लिएर आउनेछौ।
4: फेरि पनि खबरकै सिलसिला, बिहानको उज्यालो सँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलबेडा, ताजा काउली, आलु, बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भन्सासम्म आइपुग्ने तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। तरकारी किन्नु अघि उपभोक्ताले प्राय त्यसको रंग, ताजापन र मूल्य मात्र हेर्छन्। आँखाले देख्न नसकिने विषादीको अवशेष बारे उनीहरूसँग न त पर्याप्त जानकारी हुन्छ, न त परीक्षणको सहज पहुँच नै। यही अवस्थाका कारण पर्याप्त विषादी परीक्षण बिनै ठूलो परिमाणमा तरकारी बजार हुँदै सोझै उपभोक्ताको भान्सासम्म पुगिरहेको छ। संविधान तथा प्रचलित कानूनले संघ, प्रदेश र स्थानीय तहलाई खाद्य वस्तुको गुणस्तर कायम गर्ने तथा तरकारीमा विषादी अवशेषको परीक्षण र नियमन गर्ने जिम्मेवारी दिएको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशकै सबैभन्दा बढ़ी जनघनत्व रहेको काठमाडौँ उपत्यकामा तरकारीको विषादी परीक्षण संयन्त्र निकै कमजोर देखिएको छ। परीक्षण बिनै सोझै थालमा पुग्छ विषादीयुक्त तरकारी शीर्षकको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी, पहिरोको डर हुन्छ।
8: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो आज घर आँगनमा भगेरा कमै देखिने गरेका छन्। मानिससँगै रतिएर बाँच्ने भगेरा मानिसकै कारण कम हुँदै गएको वरिष्ठ चराविद डाक्टर हेमसागर बराल बताउनुहुन्छ। उहाँका अनुसार रूख भगेरा र घर भगेरा मध्ये घर भगेरा पछिल्लो समय कम हुने क्रममा छन्। घर आसपासमा हुने रूखहरू काट्दै जाँदा रूख भगेरा मानिसबाट टाढा हुँदै गएको अनुमान डाक्टर बरालको छ। आधुनिक घरमा गुड़ बनाउने ठाउँ नपाएर घर भगेराका लागि वासस्थानकै चुनौती छ। भगेरा संरक्षण अभियानमा जुट्नुभएका किर्तिपुर टुसालका 72 वर्षीय संरक्षण कर्मी ध्रुव बस्नेतका अनुसार पनि भगेरा मानिसको मित्र चरा हो। भगेरा बाजे उपनामले चर्चित उहाँका अनुसार कंक्रीटको शहर बन्दै गएको काठमाडौँ उपत्यकामा भगेरासँगै गौथली, धोबी र सारौं चरा अचेल निकै कम भेटिन्छन्। चराविदका अनुसार भगेराले पर्यावरण र कृषि प्रणालीलाई सन्तुलनमा राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ। झुसिल किरो, फट्याङ्ग्रा, लाब्रे लगायतका हानिकारक किरा पनि यसले खाने गर्छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाले स्टील, आल्मुनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँका अनुसार आउँदो सेप्टेम्बर 8 स्टील, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानाडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ शर्त अघि सारेको आरोप लगाउनु भएको छ। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन गियरले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराउनु भएको बीबीसीले जनाएको छ। अमेरिका र क्यानाडाबीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ।
4: अब खेल खबर। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज र टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा गरिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। प्रतियोगितामा चितवन राइनोज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मंगिर 5 चल्नेछ।
3: अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भयो। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए।
4: बाजराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपाल मुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाखो जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा छन्। गएको जेठ 12 गते बुढ़ी नन्दा नगरपालिका 1 र भारतीय र कोसाडी गाउँमा आएको पहिरोले त्यहाँका चार घर पूर्ण रूपमा क्षति तथा अन्य 100 भन्दा बढ़ी घर पहिरोको उच्च जोखिममा परेका थिए। केही परिवार त्रिपालमा बस्दै आएका छन्। पहिरोले घर सहित अन्य लत्ता कपड़ा समेत पुरिदिएपछि उनीहरूलाई बस्ने बाँससँगै खाने

0: गाँसको समेत अभाव भएको छ। त्रिपाल मुनि बास छैन खाने गाँस आजको गोर्खापत्रमा खबर छ।
1: 26 वर्षदेखि थला पर्दै आएको हेटौँडा कपड़ा उद्योग अहिले तंग्रिन थालेको छ। पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसकेका छन् भने थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ। हिजो उद्योग निरीक्षणपछि उद्योग मन्त्री गौरी कुमारी यादवले 488 मेसिन चलाएर उत्पादन बढ़ाउने दावी गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह हिजो बेलुकी मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनु भएको बताउनुभयो।
1: जनकपुर धाममा पोखरी तथा गुठीका जग्गा संरक्षणका लागि हिजोदेखि गुठीको अतिक्रमण हटाउन अभियान शुरू भएको छ। गुठी संस्थान जनकपुर धामले पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन डोजर चलाएको हो।
0: अर्घाखाँचीमा बदेल रातो मृग र चितल शिकार गर्न अनुमति पत्र लाइसेन्स वितरण गरिने भएको छ। वन्यजन्तुले बाली नालीमा अत्यधिक क्षति पुर्याएपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयले इच्छुक नेपाली नागरिकबाट शिकार लाइसेन्सका लागि आवेदन माग गरेको हो।
1: काया खैरनमा अब पालो उखानको
0: रित्तो गोजी भारी मन
1: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ, 31 दूतावास मध्ये 21 राजदूत विहीन, सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत, विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुंग्याउनु पर्नेमा नेपालको जोड़।
0: बारामा बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबा आमासँग 3 बुधे सहमति, सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित।
1: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो, अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नीको घोषणा।
0: र जिम्बाब्वेका सिकन्दर राजाले चितौन राइनोजबाट एनपीएल खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। बिना कारण पनि तरकारी फलफूल र खाद्यान्नमा अस्वाभाविक रूपमा भाव बढ़ने गर्छ, तर व्यापारीले भने अनेक कारण देखाउने गर्छन्। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ सड़क छेवैमा एकजनाले मूला बेचिरहेका छन्। मूलाको भाव सुनेपछि अचम्ममा परेका उपभोक्तालाई ती बेच्नेले भन्दैछन्, बारीको मूला पनि किन महँगो भयो रे? अमेरिका इरान युद्ध चलेको थाहा छैन? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घटना दुर्घटना
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261 5707। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461 16878, 98235 5773।
9: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
10: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको।
10: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
10: यही दुलेगौडामा तरकारी पसलको आदौमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै
0: होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765-75-900, मोबाइल नम्बर 9840-61268।
18: 9850-60-62-68।
20: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
21: तर महँगो होला नि?
20: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
22: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
22: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
23: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 9560-22938 र 9800-28-22938।
24: हप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
25: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
24: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
25: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
24: पुराना गरगहनासँग नयाँ साथ फेर,
25: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
24: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
26: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
27: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
26: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
27: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
26: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
2: टीवीएस साथ छ हाम्रो।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: शुक्ला गण्डकी एफएम 97.6।
21: अरू मैले जान्छ, यो 2 वर्ष पनि जान सक्छ, 6 महिना पनि हुन सक्छ, 3 वर्ष पनि पुग्छ। त्यसो हुँदाखेरि यदि 2084 साल वैशाख 23 गते भित्रमा यो मुद्दाको फसला भएन भने महाधिवेशन रोकियो। महाधिवेशन रोकिनु भनेको काँग्रेसको आधिकारिकतामाथि संविधानको धारा 269 को उपधारा 4 बमोजिम चाहिँ स्पष्ट रूपमा खण्ड खले गरेको व्यवस्थाले के गर्छ भन्दा काँग्रेसको आधिकारिकतालाई नै निर्वाचन आयोगले समाप्त पार्ने गरी निर्णय गर्न पनि सक्छ। त्यो संवैधानिक प्रावधान हो।
28: ए भनेपछि अब यो संस्थापन इतर पक्षको कुरालाई लिने हो भने कंग्रेसै नरहने स्थिति पनि आउन सक्छ होइन? यसलाई चाहिँ बेलैमा सचेत भइएन भने,
21: सचेत भइएन भने अब हाम्रो अदालत न्यायपालिका दलीय रूपमा अहिले भागभण्डा भएको अवस्थामा भोलि कुन न्यायाधीश कहाँ पर्छ भन्ने एउटा पाटो रहला। भोलि दिन सक्ने अवस्था आकलन नगरिकन दिन सक्ने अवस्था पनि आएको थियो, हामी नबोलौँ अहिले। र त्यो अवस्था देखियो भने चाहिँ भोलि के हुन्छ भन्दाखेरि काँग्रेसको आधिकारिकता नै समाप्त हुने खेल यो खेलेको हो कि भन्ने पनि एउटा आशंका गर्ने चाहिँ अवस्था रहन्छ।
28: ए भनेपछि अब कंग्रेसको अहिलेको यो विवाद जुन छ, यो विवाद चाहिँ अब सर्वोच्चको ढोकासम्म पुगिसकेका छ। सर्वोच्चको पुनरावलोकन अर्थात चाहिँ पूर्ण इजलासको यो मुद्दा चाहिँ कतिसम्म जान सक्छ भन्ने केही हुन्छ, यसको पनि टाइम फ्रेम हुन्छ?
21: होइन, यस्तो हुन्छ, पूर्ण इजलासको सुनवाईको टाइम फ्रेम भनेको मैले अघि पनि भने, अब यसलाई चाहिँ के हुन्छ भने सामान्यतया 30 दिनको म्याद प्राप्त गरेपछि इतर समूहले दायर गरेको रिटको पुनरावलोकन निश्चय भएपछि त्यसको म्याद मूल समूहलाई जान्छ, गगन थापा समूहलाई जान्छ, र गगन थापा समूहले 30 दिन म्याद प्राप्त गरेको 30 दिनभित्र अदालतमा हाजिर हुन जानुपर्छ। हाजिर भए पछाडि दुवै पक्षको तारिख मिलाउनुहुन्छ, दुवैलाई संयुक्त एउटा तारिख दिइन्छ र त्यो तारिख पछाडि पेशी जान्छ। हेर्नुहोस्, अब त्यो पेशीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ पर्यो भने 2 महिनामै फैसला पनि हुन सक्ने भयो। तर मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ परेन र पटक पटक गोला हान्दाखेरि चाहिँ 5 जना वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेका 3 जना गर्दा 8 जना न्यायाधीशको इजलासमा नै 1 जना परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा 2 वर्ष 3 वर्ष पनि लम्बिन सक्छ। यसको चाहिँ कुनै पनि निश्चित हामी व्यक्त गर्न सक्दैनौँ।
28: भनेपछि कांग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठूलो जरसम्म पुग्यो होइन? त्यसो भए
21: एकदम ठूलो जर छ भने अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 देखिबाट लिएर तपाईँको 270 सम्मको अब 71 सम्मको अवस्था, 71 संविधानको धारा 271 उपधारा 2 ले के भन्छ भन्नुहुन्छ भने 260 धारा 269 बमोजिम 4 बमोजिम महाधिवेशन गर्नुपर्ने राजनैतिक दलले समयमा राजनैतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनैतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
28: होइन, अब कंग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएन भने चाहिँ
21: निवेदन लिएर गएन भने इतर पक्ष निवेदन लिएर गएन, अन्तरिम आदेश माग गरेर निवेदन पनि लिएर गएन, अन्तर्कालीन आदेशमा निवेदन पनि दिएन भने त नियमित महाधिवेशन नियमित समयमा हुन कसरी रोक्न सक्छ? नियमित अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन कांग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, कांग्रेस भनेको शेरबहादुर देउवा पनि होइन, यो एउटा अभिचिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो र यो राजनीतिक दलको अस्तित्व कायम राख्नका लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनर्वको निष्ठा प्राप्त गरे पछाडि पुनर्वको सुनवाई हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि कांग्रेसको अधिकारितामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गर भनेर आदेश गर्न सक्छ अदालतले, तर कांग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने जो निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्कालीन आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको 6 महिनाभित्र अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले, त्यतिखेर कांग्रेस त विघटन भएर गएन, कांग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो। त्यो चाहिँ कांग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ रिट दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वको निष्ठा भएको मुद्दामा चाहिँ लिएर अन्तर्कालीन आदेश पनि माग गरिएन भने चाहिँ कांग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
28: हस्, यहाँको महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील सापकोटाजी।
21: हजुर नमस्कार।
28: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार एवं अधिवक्ता सुशील सापकोटा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को एकमात्र डीटीएच सेवा
1: डिश हो खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा तारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ
6: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
7: डिश होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता प्रचार विभाग प्रमुख निरज आचार्य हुनुहुन्छ. आचार्यजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
9: धन्यवाद केमजी, नमस्कार.
8: लामो समयपछि तपाईँसँग कुरा गर्न पाइयो, धेरै खुशी लागेको छ. नेकपा एमाले यतिखेर कस्तो अवस्थामा छ, बिरामी परेको भन्ने खबर सुनेका छौँ हामीले, होइन? सन्चो बिसन्चो के छ पार्टीलाई?
9: पार्टी एकदम ताजा छ. नेकपा एमाले बिरामी छैन. नेकपा एमाले सशक्त र प्रभावकारी भूमिकाका साथ अगाडि बढ्दैछ.
8: तर एमालेलाई शल्यक्रिया नै गर्ने लाइनमा पुर्याइएको छ भन्ने पनि त सुन्नमा आछ नि त, होइन? बजारमा
9: एमालेलाई त्यस्तो कुनै शल्यक्रियाको जरूरत छैन. वैचारिक ढंगले नेकपा एमाले स्पष्ट छ, सांगठनिक ढंगले नेकपा एमाले गतिशील छ. नेकपा एमाले अहिले कुनै शल्यक्रियाको आवश्यक छैन.
8: तर पार्टीभित्र नेतृत्वका विषयमा चर्चा परिचर्चा व्यापक छन्. खै अस्ति तल्लो तहसम्म कार्यकर्तासम्म गएर निर्वाचनको समीक्षात्मक रिपोर्ट ल्याएको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो, तपाईँलाई जानकारी छ कि छैन?
9: यहाँले भन्नुभएको एउटा प्रसंग के हो भन्दाखेरि, निर्वाचनपछि नेकपा एमाले जुन ढंगले पराजय भोग्नु पर्यो, नेकपा एमालेको जनमत घट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न, नेकपा एमालेको कारणले जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न, पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो. कार्यदलले सुझावहरू पनि संकलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ. प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव, त्यसको सदस्य सचिवको रूपमा महासचिवले प्रतिवेदन तयार गर्नुभयो. संयोजकलाई प्रतिवेदन दिनुभयो. संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ. कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ. सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ.
8: तर अहिले सबै पार्टी पंक्तिबाट, नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ, ससम्मान भन्ने खालको आवाजहरू उठाएको छ, होइन? पार्टीभित्र
9: होइन, पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन. यद्यपि मैले प्रतिवेदन त पढेको छैन, अध्यक्ष हट्नुपर्छ भन्ने छैन. पार्टीलाई पुनर्जागरण गर्न, पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु. तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन. कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ. त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौं र केन्द्रीय कमिटिमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौ. त अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा
8: तपाईँ त प्रचार विभाग प्रमुख हो, तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू, होइन?
9: हजुर.
8: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त? नेकपा एमाले यति लोकप्रिय पार्टी, आज अभिगत हेर्नुहोस् त, धेरै बल्ड्याङ खाइयो नि त, होइन? निर्वाचनमा
9: होइन, एउटा निर्वाचनमा हामी पराजय भोग्ने बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौ. एउटा कुरा सत्य के हो भन्दाखेरि, यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो, हाम्रो जनमत घटेको हो. घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौं, पुनः रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौं भन्ने संकल्पका साथ हामी अगाडि बढेका छौं. र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन, निरन्तर गतिशील पार्टी हो. यसले आफ्ना जीवनका 77 वर्षहरू 77 पहेलीहरू पार गरेर आएको पार्टी हो। त्यसले गर्दा यस्ता उतार चढ़ावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ। विभाजन, एकीकरण र विभिन्न प्रकारका संकटहरू, प्रतिबन्धहरू लाग्दै र संघर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गर्यौं, बढ्ता सीट जित्यौं भन्ने बित्तिकै हौसी हाल्ने पार्टी होइन। यसमा हामी आत्तिएका पनि छैनौं र हामी कुनै हौसिने र आत्तिने कुरामा छैनौं। हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौं, पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौं।
8: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ। धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ। पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको लोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पंक्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
9: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले। नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले, जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिँदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नुभएको प्रसंग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यो कुनै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन। नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौं, विधान महाधिवेशन गरेका छौं। गत वर्षको भदौमा विधान महाधिवेशन गरेको, यो भदौको 22 गते वर्ष दिन पूरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने, यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ। केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन, पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ। खेमजी,
8: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प नखोज्दा हुन्छ भन्ने हो?
9: होइन, केपी ओली हटाउनुपर्छ भनेर कुनै प्रतिवेदनमा उल्लेख भएर आएको मैले बुझेको छैन।
8: सचिवालय बैठकमा त व्यापक रूपमा छलफल भयो नि त त्यो बेला,
9: होइन? सचिवालयको बैठकमा पनि मैले सुनेको, म त सचिवालयको सदस्य होइन, मैले सुने अनुसार पार्टीलाई, पार्टीले निर्वाचनमा धक्का खाइसकेपछि अब पार्टी कसरी अगाडि बढ्ने, निर्वाचनको समग्र समीक्षा गरौं, आजको यही अवस्थाबाट हामी अब अगाडि बढ्न सक्दैनौं, पार्टीलाई सम्पूर्ण हिसाबले सुदृढ गर्न, रूपान्तरण गर्न, एकताबद्ध गर्नका लागि पुनर्गठनको कार्ययोजना अनुरूप अगाडि बढ़ौं भनेर कार्यदल बनाएको थियो सचिवालयले, त्यति मात्रै कुरा गरेको हो। त्यहाँ अध्यक्ष हटाउने बारेमा सचिवालयमा कुनै छलफल भएको मैले त्यस्तो बुझेको छैन।
8: सरकार यतिखेर बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, अहिलेको कार्यशैलीलाई कसरी हेरिरहेको छ एमाले?
9: सरकारको कार्यशैली अत्यन्तै अलोकतान्त्रिक, निरंकुश र फाँसीवादको दिशातर्फ अग्रसर छ। जनताका ज्वलन्त मुद्दाबाट सरकार विमुख छ, जनताका चासोहरूसँग सरकार विमुख छ, मुलुकको राष्ट्रियताका विषयमा संवेदनशील छैन, कूटनीतिक मर्यादालाई ख्याल गरेको छैन, भूराजनीतिक अवस्थामा चुक्दै गइरहेको छ सरकार। त्यसले गर्दा सरकार दिनानुदिन जनताको सपना, जनताको सोच, जनताको आकांक्षाका विरूद्धमा, लोकतन्त्रका विरूद्धमा सरकारका गतिविधिहरू उद्धत भइरहेका छन्। यसलाई हामीले निकै गम्भीरतापूर्वक हेरिरहेका छौं र सरकारलाई खबरदारी गर्दै आइरहेका छौं।
8: होइन, अब अहिलेको अवस्थालाई चाहिँ सरकारले

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। बारबको जितपुर सिमारा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर सरकार र पीड़ित परिवारबीच 3 बुधी सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार राति गृहमन्त्री सुदन गुरूङ, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र पीड़ित बालिकाका आमा बुबाबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार यस्ता जघन्य अपराध सम्बन्धी विद्यमान कानूनी व्यवस्था पुनरावलोकन गरी संशोधन प्रस्ताव तयार पार्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने भएको छ। समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने भएको छ। त्यस्तै पीड़ित परिवारको माग अनुसार बालिका गरिमाको शालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने र अभिभावकले आफ्नै रीतिरिवाज अनुसार अन्त्येष्टि गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून मन्त्री सविता गौतम, महिला तथा बालबालिका मन्त्री सीता बारी र कृषि तथा वन मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। साथै पीड़ित परिवारका तर्फबाट बालिकाका बुबा मनोज कुमार चौधरी र आमा मानमती चौधरीले हस्ताक्षर गरेको सचिवालयले जनाएको छ। यसअघि गरिमा चौधरीले न्यायको माग गर्दै पोखरा लगायतका देशका विभिन्न ठाउँमा प्रदर्शन भएको थियो। सड़क मार्ग हुँदै मुस्ताङ पुगेका प्रधानमन्त्री बालेन्द्र शाह होटल ओम्स होममा 3.5 घण्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि हिजो प्रस्थान गर्नुभएको थियो। साथै मुक्तिनाथ दर्शन गरी हिजो जोमसम फर्किनु भएको बताइएको छ। नवलप्रासीको पूर्वी गैंडाकोट नगरपालिका 3 स्थित सड़कबाट बोलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना 29P6707 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका 3 ढोडेनी बस्ने नवलप्रासी पूर्व बोलिङटार घर भएका 40 वर्षीय हीरा बहादुर सारेको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उहाँको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ। वैदेशिक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रियामा पुनः सिन्डिकेट हाबी गराउने खेल शुरू भएको छ। मलेसिया सरकारले आफ्नो विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली पोर्टलमा नेपाल करिब 1200 इजाजत प्राप्त म्यान पावर कम्पनीमध्ये 25 वटालाई मात्र रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसले वैदेशिक रोजगार क्षेत्रमा ठूलो हलचल ल्याएको छ। लामो समयदेखि पर्दाभित्र चलेको यो सिन्डिकेटको खेल अन्तत कार्यान्वयनमा आएको व्यवसायले बताएका छन्। यस्तो देखिसकै सरकारवाला व्यवसायले यसको तीव्र विरोध गरेका छन्। यो व्यवसायले बाँकी 1175 भन्दा बढ़ी कानूनी रूपमा दर्ता भएका व्यवसायलाई बजारबाट बाहिर धकल्ने मात्र नभई मलेसिया जाने गरीब श्रमिकहरूमाथि चर्को आर्थिक भार थपिने र शोषण बढ़ने निश्चित देखिएको व्यवसायले गुनासो गरेका छन्। यसअघि मलेसियाको केन्द्रीकृत व्यवस्थापन प्रणाली पोर्टलमा नेपालका सबै इजाजत प्राप्त म्यान पावर कम्पनीहरूले स्वतन्त्र रूपमा श्रमिक पठाउन पाउने व्यवस्था थियो, तर पछिल्लो परिवर्तनले 25 वटा संस्थालाई मात्रै आधिकारिकता दिएर अन्यलाई निषेध गरिएको छ। यसले गर्दा मलेसियाका रोजगारदाताले मागपत्र पठाउँदा ती 25 वटा एजेन्सीलाई मात्र छनौट गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ। किसानका लागि अन्दानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका 2 कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिवासबाट वीरगंज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। किसानका लागि तोकिएको कोटा अनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिप हरमाई गाउँपालिका 6 दिनेश पण्डित कुमार तथा बागलुङ नगरपालिका 2 का कुलबहादुर राणा मगर र विनय साकेलाई पक्राउ गरिएको जनाइएको छ। कानूनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा भने कालीगण्डकी नदीमा बर्खा यामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ। विश्वमा शालिग्राम शिला पाइने एकमात्र नदीका रूपमा रहेको कालीगण्डकीबाट अवैध रूपमा नदी जाने पदार्थ निकाल्ने क्रम रोकिएको छैन। मध्यरातमा ठूला मेसिन प्रयोग गरेर क्रसर संचालक तथा निर्माण व्यवसायले बालुवा झिक्ने काम गरिरहेका छन्। ढुङ्गा गिटी र बालुवाको उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 नदी जाने पदार्थ उत्खननमा प्रतिबन्ध लगाएको छ। असार 1 गतेदेखि भदौ 15 गतेसम्म कुनै पनि निकाली ठेक्का लगाउन नपाउने प्रावधान रहे पनि अवैध चोरी निकासी निरन्तर चलिएको जनाइएको छ। बागलुङको जैमिनी नगरपालिकाले निर्माण कार्य अल्पत्र छार्ने निर्माण व्यवसायलाई ठेक्का किन नतोड्ने भन्दै 15 दिने स्पष्टीकरण सोधेको छ। नगर कार्यपालिका कार्यालय कुस्मी सेराले आर्थिक वर्ष 82-83 सञ्चालित 2 सड़क आयोजना काम पूर्ण रूपमा रोकिएपछि सार्वजनिक खरिदानी 2063 दफा 59 अनुसार ठेक्का अन्त्यको प्रक्रिया अघि बढ़ाएको हो। काठमाडौँको टोकास्थित मिलनसार कन्स्ट्रक्सन एण्ड सप्लायर्सले कुस्मी सेरा सरकुवा बिहारथाला 8 नम्बर वडा कार्य सड़क र नवाढिक थुल्लु बिहारथाला सड़क स्तरोन्नति ठेक्का पाएको थियो। पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि कामको प्रगति अत्यन्तै न्यून रहेको, हाल निर्माण स्थलमा काम पूरै रोकिएको र कार्यतालिका अनुसार काम सम्पन्न गर्न व्यवसायले कुनै तत्परता नदेखाएको नगरपालिकाले जनाएको छ। पहिलो कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सुचारू भएको छ। तनहुँको शुक्ला गण्डकीसा धारापानीमा गएको पहिरो करिब 1.5 घण्टामा हिजो एकतर्फी रूपमा सुचारू भएको इलाका प्रहरी कार्यालय बेलचत्रका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभयो। यसबीच पहिरो कारण पोखरा सिक्ली सड़क अवरूद्ध भएको छ। शुक्रबार रातिदेखि कबरेल वर्षा कारण मादी गाउँपालिक 1 पदु खोला क्षेत्रमा पहिरो खस्दा सड़क अवरूद्ध भएको जनाइएको छ। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 51 कर्मचारीको एकैपटक सरूवा तथा पदस्थापन गरेको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार 30 कर्मचारीको सरूवा गरिएको छ भने 21 जनालाई नयाँ जिम्मेवारीका साथ पदस्थापन गरिएको हो। प्रशासनिक कामलाई थप प्रभावकारी र नतिजामुखी बनाउन कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको कार्यालयले जनाएको छ। साउन महिनाभित्र सरूवा गरिसक्नुपर्ने प्रावधान छ। भदौ 5 गते वेबसाइटमा पोस्ट गरिएको सूचनामा जारी मिति भने उल्लेख छैन। सामान्यतया 2 वर्षमा कर्मचारीको सरूवा गरिने र कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमै नपठाउने भनिए पनि कतिपयको 1 वर्षमै सरूवा भएको छ। कार्यालय प्रमुख भएर काम गरेकालाई फेरि अर्को कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ। सरूवा हुने कर्मचारीमा वरिष्ठ पशु विकास अधिकारी शर्मिला कुमारलाई भेटेनेरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दी पठाइएको छ। वरिष्ठ पशु चिकित्सक अभिराज सापकोटालाई भेटनेरी अस्पताल तनाउ र वरिष्ठ मत्स्य विकास अधिकृत रोहिन्सन अधिकारीलाई भेटनेरी अस्पताल नवलपुरमा सरूवा गरिएको छ। वरिष्ठ पशु चिकित्सक अनन्त कोइतलालाई पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्र पोखरा पठाइएको छ। प्रशासकीय अधिकृतहरू सरिता कुमारी थापालाई एकीकृत सेवा कार्यालय म्याग्दी र सन्दीप ढुङ्गानालाई उद्योग तथा पर्यटन मन्त्रालय पठाइएको जनाइएको छ। प्रशासकीय अधिकृत जीवन पौडेललाई एकीकृत सेवा कार्यालय पर्वत र प्रज्वल आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरूवा गरिएको छ। आगजनी कारण ध्वस्त भएको गण्डकी प्रदेश सभाले आफ्नै बैठक हल तयार पारेको छ। पोखराको रामघाट स्थित पशु तथा मत्स्य विकास निर्देशनालयको हलमा भदौ 10 गते गत वर्षको भदौ 24 भएको प्रदर्शनका क्रममा भौतिक संरचना खरानी भएपछि प्रदेश सभाका बैठकहरू कृषि मन्त्रालयको हलमा सञ्चालित हुँदै आएका थिए। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड़ गर्दा प्रदेश सभा हलसहित सचिवालयका सम्पूर्ण भवनहरू पूर्णरूपमा नष्ट भएका थिए। प्रदेशसभा सचिवालयले संकलन गरेको विवरण अनुसार भवन सवारी साधन फर्निचर विद्युतीय उपकरण सहित 16,25,30,000 रूपियाँहरूको क्षति भएको थियो। सचिवालयले साबिकको सानो हललाई करिब 57 लाख रूपियाँ खर्चेर मरमत गरी बैठक बस्न योग्य बनाएको हो। प्रदेशसभाका सचिव गोविन्द पौडेलका अनुसार हल मरमतमा 17 लाख, एसी र भिडियो क्यामेरासहित विद्युतीय जडानमा 20 लाख तथा फर्निचरमा 20 लाख रूपियाँ खर्च भएको छ। पोखराबाट खैङटार हुँदै ढोरबराई मन्दिर र मुक्तिनाथ शुक्लाङ्गनी चेउनधामसम्म वृहत साइकल यात्रा सम्पन्न भएको छ। साइकल सिटी पोखरा र शुक्लाङ्गनी साइकल सिटीको आयोजनामा सुयात्रा भएको हो। पोखराबाट आएका सहभागीलाई कृत्रिम स्वागतसँगै यात्राको शुभारम्भ गरिएको थियो। साइकल यात्री दुलिङवडा खैङटार हुँदै ढोरबराई मन्दिर मुक्तिनाथ शुक्लाङ्गनी चेउनधाममा दर्शन गरी फर्किएको साइकल सिटी शुक्लाङ्गनीकी अध्यक्ष त्रिलोचन लम्सालले जानकारी दिनुभयो। कोत्तेमा शुक्लगण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले साइकल चलाएर शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले नियमित साइकल चलाउनाले शारीरिक रूपमा स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो। साथै साइकल यात्राले शुक्लगण्डकीका धार्मिक क्षेत्रको प्रचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा नवद्वीपका अध्यक्ष सुमन राणा मगर, साइकल सिटी शुक्लगण्डकीको उपाध्यक्ष ज्योति श्रेष्ठ लगायतले बोल्नु भएको थियो। चियोनधाममा आयोजित समापन कार्यक्रममा सहभागी सबैलाई नगर उप प्रमुख कुम्बादेविका राजुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। साइकल यात्रीलाई खरिङटारमा लायन्स क्लब अफ शुक्लगण्डक सिस्टर्स, ढोरफेदीमा पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्युट लगायतले पानी वितरण गर्दै स्वागत गरेका थिए। यात्रामा पोखरा र शुक्लगण्डकीका करिब कुल 135 जनाको सहभागिता थियो। यात्रालाई सफल पार्न सहयोग गर्ने सबैलाई अध्यक्ष त्रिलोचन लम्सालले धन्यवाद दिँदै इन्धन बचत र पर्यावरण जोगाउन साइकलको प्रयोग बढ़ाउन आग्रह गर्नुभयो। तनहुँको शुक्लगण्डकी 4 दुलीगुडा स्थित हट एण्ड स्पाइसी खाना पकाउने ग्यास अभावका कारण बन्द भएको छ। शुक्रबार 12 बजेदेखि ग्यास सकिएपछि रेस्टुरेन्टको सटर बन्द गर्नु परेको संचालक अर्जुन गुरूङले जानकारी दिनुभयो। उहाँले ग्यास अभावमा सटर बन्द गर्नुका साथै कर्मचारी पनि यत्तिकै बस्नु परेको गुनासो गर्नुभयो। पोखरा महानगरपालिकाले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउने र किसान तथा उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले कृषि बजार सञ्चालन ल्याएको छ। महानगरका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल लगायत कृषि उपज कृषि एम्बुलेन्स मार्फत बजारका विभिन्न स्थानमा पुर्याएर बिक्री गर्ने व्यवस्था गरिएको छ। महानगरपालिकाका अनुसार यसबाट किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले स्थानीय तथा ताजा कृषि उपज सहज रूपमा खरिद गर्न पाउनेछन्। कृषि बजार सञ्चालनसँगै बिचौलियाको प्रभाव घट्ने, स्थानीय उत्पादनको प्रवर्धन हुने, किसानको आमदानी बढ्ने र उपभोक्ताले सहुलियत मूल्यमा कृषि उपज पाउने अपेक्षा गरिएको छ। गोर्खाको बारपाक सुलीकोट गाउँपालिका नम्बर 8 पर्ने जरार पञ्जुट सड़क स्तर 29 लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले छुट्याएको बजेट हो मात्र 4 लाख रूपियाँ। तर प्रदेश सरकारकै मापदण्ड अनुसार सड़क जस्ता पूर्वाधार आयोजनाको न्यूनतम लागत सीमा 5 करोड़ रूपियाँ छ। अर्थात 5 करोड़ न्यूनतम सीमा तोकेको सरकारले त्यसको 1% पनि नपुग्ने रकम विनियोजन गरेर उक्त सड़कलाई चालू आर्थिक वर्षको रातो कितामा समेटेको छ। यो एउटा सड़कको मात्र कथा होइन, प्रदेशको वार्षिक विकास कार्यक्रममा यस्ता न्यून लागतका पूर्वाधार योजना ठूलो संख्यामा छन्। चालू आर्थिक वर्षका 10,065 योजना तथा कार्यक्रमहरूमध्ये पूर्वाधार क्षेत्रका 4,863 आयोजनामा 4,736 आयोजना सरकारले नै तोकेको न्यूनतम लागत सीमाभन्दा तल छन्। प्रदेश सरकारले चालू आर्थिक वर्ष ल्याएको 32,99,00,00,000 रूपियाँको बजेटमध्ये तथ्याङ्क केलाउँदा 11,23,00,00,000 भन्दा बढ़ी यसरी नै सीमाभन्दा तलका खुद्रे आयोजनामा बजेट छुटिएको छ। सड़क निर्माणतर्फ 1,512 कार्यक्रम मध्ये 1,537 सीमाभन्दा तलका छन्। यस्तै खानेपानी आयोजनाका 1,251, सिंचाईका 772, शहरी विकास भवनका 529, साना खेलकुद पूर्वाधारका 186, वन भू संरक्षण विपद व्यवस्थापनका 400 र स्वास्थ्य उपकरण खरिदका 170 कार्यक्रम सरकारी सीमाभन्दा तलका छन्। डिजिटल सूचना प्रविधिको विकाससँगै उजेलमा परेका हुला कार्यहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 जिल्लामा 1,778 राहदानी सेवाग्राहीको घर घरमा पुर्याइएको छ। हुलाक निर्देशनालय पोखराका अनुसार हुलाकले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजिङमा 60, नलपुर बद्दकाट सुस्तापूर्वमा 500, तनहुँमा 505, स्याङ्जामा 150, पर्वतमा 17 थान, राजधानी घरमै पुर्याइएको हो। यस्तै बागलुङ जिल्लामा 101, मेग्दीमा 97, मुस्ताङमा 6 र कास्कीमा 9 थान राहदानी घरमै लगिएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकाले वितरण नगरिएको जिल्ला हुला कार्यालयको खरिदार श्यामलाल थारूले बताउनुभयो। सूचना प्रविधिको विकाससँगै ओजेलमा परेका हुला कार्यालयले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक र कर्मचारीले हेर्ने नजर नै बदलिएको हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्र प्रसाद पौडेलले बताउनुभयो। पश्चिम बागलुङको बोर्तीबाङमा आयोजित समीक्षामा पौडेलले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले सिम कार्ड र विश्वविद्यालयको प्रमाणपत्र पनि नागरिकको घर दैलोमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार डाक शुल्क, पार्सल बीमा र क्षतिपूर्ति लगायतका विषय कानून निर्माणपछि सहज हुनेछन्। सरकारी कुरियर सेवाबाट नागरिकलाई थप सेवा प्रवाह गर्ने विषयमा तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो। गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पाउनु भएको छ। शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरको प्रधान न्यायाधीश शर्माले हिजो बिहान मन्दिरको पूजाआजा सहित कालिका भगवती मन्दिरको दर्शन गर्नुभयो। अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका लागि बागलुङ पुग्नुभएका शर्मा परिवारका सदस्य तथा न्यायाधीशहरूसहित हिजो बिहान कालिका मन्दिर दर्शन पुग्नु भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो। शर्मालाई गुठी व्यवस्थापन समितिको तर्फबाट कालिका मन्दिरको तस्विर समेत मायाको चिन्हको रूपमा प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सा शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाली स्टील, आल्मुनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँको अनुसार आउँदो सेप्टेम्बर 8 देखि स्टील, दूधजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने हुनुभएको छ। चितवन राइनोजले आउँदो सिजनको लागि राजालाई विदेशी खेलाड़ी रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट संघ विश्वका विभिन्न फ्रेन्चाइज G20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ। ब्याटिङ र बोलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुनुहुन्छ। उहाँले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक दिवसीय T20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आउनु भएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142733, मोबाइल 98678161887।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
6: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा

0: यस्तै मिलाएर राखौं अनि सोफालाई चाहिँ यहाँ राखौं।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
6: मोबाइल 98560055077।
5: कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4, पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
6: मोबाइल 98563439952 र 98060।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
13: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
13: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 98416056 58।
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9842614726।
19: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
20: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
19: धार्मिक महोत्सवका आकर्षणहरू
20: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
19: कथा सहितको झाँकी गीती नाटक
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
19: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
20: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
19: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहु।
22: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
24: सम्पर्क 0654142121, मोबाइल 9850635921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: हजुर दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
26: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रम मुखको रूपरेखाको बारेमा जानकारी तपाईँलाई राशि भाव तपाईँको जन्मदिनको शुभकामना लगाए विभिन्न सुपनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल भदौ महिनाको 7 गते आइतबार इस्वी सन् 2026 अगस्त 23 तारिक सम्म 1948 नेपाल सम्म 1146 सूर्यदेव बिहान 5:39 बाबा भयो भने सूर्यास्त साँझ 6:36 हुनेछ। आज श्रावण शुक्ल पक्षको एकादशी तिथि। कार्यक्रम स्वागतमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्र दिनसँगै विभिन्न मंगल दिनहरू सुन्नुभयो। 5:00 5:25 नवभक्ति गीत संगीतहरू, 5:50 शुक्लागन्ध गीत समाचार, 6:36 37:00 7:00 नेपाली भयो, 7:00 7:30 शुक्लागन्ध गीत समाचार, 7:30 8:00 नेगी संगीतहरू, 8:00 8:30 7:00 8:00 सुख बिहानी, 8:00 8:15 बन्द नेपाल, 9:15 नेपाल खबर, 9:15 गाम्बेसीको भाका, 10:15 शुक्लागण्डकी समाचार, 10:15 शुक्लागण्डकी, 12:15 नेपाल खबर, 12:15 1:00 नवबजी संगीतहरू, 1:00 लोकी संगीत, 2:00 हिन्दी संगीतहरू, 3:00 15 नेपाल खबर, 3:00 4:00 फिल्मी संगीतहरू, 4:00 5:00 आधुनिक संगीतहरू, 5:00 5:15 शुक्लागण्डकी समाचार, 5:00 6:00 लोकचौतारी, 6:00 37 नेपाल दर्पण, 7:00 विभिन्न नेपाली भाषा गीत संगीतहरू, 7:00 37 शुक्लागण्डकी समाचार, 7:30 8:00 नेगी संगीतहरू, 8:00 8:30 नेपाली सैनिक, 8:45 9:00 नेगी संगीतहरू, 9:00 10:00 आधुनिक संगीतहरू, 10:10 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यद्यपि आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी प्रस्ताव पनि पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल प्राप्त गरौं मेष राशिबाट। मेष राशिमा आउँछ चुचे चोराली लुले लोभ धर्म मा श्रद्धा र परोपकार मन जानेछ भने गरेका कामहरूबाट फाइदा पुग्न सक्छ। आफ्नो वस्तु समेत भन्नाले उत्साह जाग्नेछ भने सामाजिक काममा रुचि बढ्नेछ। काम दोहोर्याएर कामबाट दोहोरो लाभ मिल्नेछ भने योजनाहरू विशेष योजनाहरू बनेर व्यवसायमा पनि लाभ मिल्नेछ भने भाग्य उन्नतिको समय रहेको छ। वृष राशि वृषासनमा आएको छ युवा बाबी बुबीको स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नु पर्ला। परिस्थितिले कठोर निर्णय गराउन सक्छ भने कमजोर नतिजा सच्याउन काम दोहोराउनु पर्ने र सफलता उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। श्रम परे पनि पछि फाइदा हुने काममा गर्न सकिनेछ भने मेहनतले उपलब्धिहरू प्राप्त हुनेछ। मिथुन राशि मिथुन राशिमा सकेको रङ छकेको दिन लाभदायक मञ्जनपूर्ण रहनेछ। प्रियजनसँग राम्रो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायमा पनि व्यवसायले रमाइलो यात्राहरू गर्ने अवसर प्राप्त हुनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण मान सम्मानहरू पनि प्राप्त गर्नेछ भने गृहस्थीमा रमाइलो यात्रा हुनेछ। कर्कट राशि कर्कट राशिमा डाडी डुडेलो चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ भने सम्भावना देखिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। सानो गल्तीले अर्जना दिलाउन सक्छ। परिस्थिति अनुसार अलि संघर्षपूर्ण रहला। नयाँ कामहरू थालनी गर्न केही समय पर्खनु पर्नेछ भने स्वास्थ्यका लागि कुनै पनि कामहरू गर्न पर्ने स्थिति आउन सक्छ। सिंहराशिमा फेरमा मेमो मेमो टाटी टुटे अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित कामहरू सम्पादन गर्ने मौका छ। फाइदाको स्रोतहरू पहिराउन सकिनेछ। प्रयत्न गरेका कामहरू सजिलै सम्पादन हुनेछन् भने सहमूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान बनाउनेहरूले साथ दिनेछन्। कन्या राशि कन्या राशिमा टुप पिपु सहर टपेको व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयोगीहरू चयन गर्ने राम्रो सोच विचारहरू गर्नु पर्ला। नयाँ कामहरू थाल्न केही समय पर्खनु पर्नेछ भने मेहनत गर्दा कामहरू सम्पादन हुनेछ। साथीहरूमा समझदारीमा सम्झौताहरू टुङ्गिनेछन् भने कृषि र पशुपालनबाट
लाभहरू मिल्न सक्छ। तुला राशि, तुला राशिमा रारी रुलेहरू ताती तुते परिस्थिति पछिताएको कामहरू रोकिन सक्छ। आफ्नो मेहनतबाटहरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने नयाँ काम थाल्न अघि परिस्थिति बारे राम्रो अध्ययन गर्नुपर्ने समय रहेको छ। व्यापारमा बाधा हुनेछ भने अरूका लागि समय खर्चनु पर्ने रहेको छ र कालठुलो फाइदा नदेखिएकाले लाभहरू उठाउन हतार नगर्नुहोला। वृश्चिक राशि, विश्वासमा छेटो नानी नुनिनु याई यो दिनमा प्रगति हुनेछ भने ज्ञान र कला बनी खाने अवसर प्राप्त हुनेछ। चिताएको कामहरू सम्पादन हुनेछन्। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका छ। मेहनतले मान सम्मान सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ भने सम्पादित कामबाट धन लाभ हुनेछ। सम्झौताहरू गर्ने समय छ भने नामदाम र इनाम प्राप्त हुने समय छ। धनुराशि, धनुराशिमा ए यो भवे भो धफा धबे रमाइलो जमघटका जमघटमा सहभागी बन्ने अवस्था जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवस्थाले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथै काममा उत्साह रहनेछ। विशेष व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकस्मिक उपहार प्राप्त हुनेछ। रमाइलो जमघटका बीच आनन्द प्राप्त हुनेछ भने नयाँ कामको अवसरले हौसला प्राप्त हुनेछ। मकर राशि, मकर राशिमा चाहिँ भोज जिखी क्युकेको लागि केही पाउन केही वस्तु त्याग्नु पर्न सक्छ। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ भने टाढाका साथीभाइहरूबाट साथ पाइनेछ। दौड्याएर प्रयत्न गर्दा कामहरू बुन्नका साथै अर्थ वा खर्चे पनि आवश्यकताहरू सरसफरमा कर्जा मार्फत पनि धन जोड्न सक्छ तर खर्च पनि बढ्नेछ। आलस्य गर्ने बानीले पछि परिनेछ। कुम्भ राशि, कुम्भ राशिमा चाहिँ गुगेको साक्षे चुसे सुध आठले कामहरू सम्पादन गर्न सकिनेछ भने प्रतिशत नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनकी आमदानी बढ्ने र उठ्नुपर्ने रकमहरू पनि हात लागि हुने समय छ भने थोरै लगानीबाट पनि धेरै नाफा उठाउन सकिनेछ। भौतिक साधनमा जुट्टाले दिगो फाइदा हुने कामहरू प्रारम्भ गर्ने समय छ र परिस्थितिलाई समय सहज बनाउन सकिनेछ। अन्तिममा मिन्दासी, मिन्दासीमा चाहिँ डिरुख झाङ्गे रेदुल्छ पुराना कामहरूको चर्चा हुनेछ। मेहनत गर्दा उपलब्धि प्राप्त हुनेछन् तर अरूका लागि समय खर्चनु पर्दा आफ्नो कामहरू रोकिनेछन् भने सामाजिक उत्तरदायित्व प्राप्ति भए पनि जिम्मेवारी पूरा गर्न बाधा हुनेछ। परिस्थिति वर्ष आफन्तहरूबाट टाढिनु पर्न सक्छ। अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। राशिफलमा चाहिँ यस्तो भने तपाईँले भाग्य भन्दा पनि विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बित्नुहोस्। तपाईँहरूको आजको राशिफल पछि पालो रहेको छ जन्मदिनको शुभकामना।

0: समय थियो 2083 साल साउन महिना भदौ महिनाको 7 गते आइतबार सबैको जन्मदिन परेको छ र तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छौँ। तपाईँले आगे चाडेको र तपाईँले चाहेको काम कुराहरू र होस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त
1: गर्दछौँ।
0: यता पनि आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगै आफ्नो आफ्नो नगरी कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गर्ने जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको स्मरण टिपाउन सक्नुहुनेछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने दिनसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बुझाउँछु। तपाईँको बाँकी पर्छु भने सुख दिनुहोस्। तपाईँ सुन्दै गर्नुहोला सुखलाई भन्दा कि एफएम सन्तान विकासको लक्ष्य मेघ। नमस्कार सबै अनि शुभ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
5: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यही गएर किनेको.
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ.
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ.
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ.
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्.
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि.
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187.
8: मेरिया मैनी, कस्तो राम्रो गहना.
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल.
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक.
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807625239.
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142.
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता.
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो.
15: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त.
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि.
15: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मगयान चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
16: समय सम्झनुहोस् है, मगयान चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
14: होटल टाइटेनिक, गोमगोबु बसपार. प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763.

0: यसो आमा चाहिँ कहाँबाट चलेको
1: कटिहाल्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
5: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705625209
6: TVS साथ छ हाम्रो 97.6 शुक्ला गण्डकी एफएम 97.6
2: प्रसन्न होमवर्क देखाऊ त
7: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टिचर मेरो मामीले त साधै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
9: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
10: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
11: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562066676।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बिपी चोक।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
15: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
18: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
19: होइन, कति पुन मोबाइल भन्दै कराएको?
18: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
19: कहाँ छ पुन मोबाइल?
18: यही दुलेगौडामा तरकारी पसलको आडैमा छ।
19: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्।
17: 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
18: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
17: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98194478 र 98448400।
14: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
18: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
14: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
18: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
17: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
20: चिकन ससेज, बफ ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
18: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
21: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
22: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
23: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
24: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
23: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
25: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
26: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
27: ओमकार।
26: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
27: ओमकार?
26: अनि घरमा पूजा सामग्री पनि छैन भने
27: ओमकार?
26: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
27: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
26: विस्तृत जानकारीको लागि फोन नम्बर 98560580034।
18: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
28: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
28: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
28: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: भने चाहिँ के हो भने तपाईँकै नाममा रजिस्टर भएको मोबाइल चाहिन्छ, मोबाइल नम्बर चाहिन्छ, भनेको एनसेलमा अथवा नेपाल टेलिकममा आफ्नै भनौँ न स्पेलिङ सहित मिल्ने किसिमको चाहिँ हुनु पर्यो,
1: र प्रायसँग छ पनि त्यो
0: अहिले अहिले छ, अहिले बिस्तारै चेन्ज भएको अवस्था छ, र यदि त्यो मिलिसकेपछि तपाईँकोमा ओटिपी आउँछ र तपाईँ यसको लागि इलिजिबल हुनुभयो,
1: भनेको चलाउन योग्य हुनुभयो,
0: योग्य हुनुभयो, फर्स्ट टाइम चाहिँ तपाईँले चलाउँदाखेरि त्यो मोबाइल नम्बरसँग म्याच गराउनु पर्ने हुन्छ, त्यसपछि यो मोबाइल त म्याच भयो, अब मोबाइल म्याच भएर डाउनलोड हुँदैमा तपाईँले सबै सर्भिसहरू अघि हामी चर्चा गरेका सबै सर्भिस आउँदैनन्, त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि त्यसको पहिचान तपाईँको केही कागजातहरू चाहिन्छ, त्यो दर्ता गर्नको लागि चाहिँ जस्तै कि नागरिकताको विवरणहरू, कि चाहिँ नेसनल आइडीको विवरण, कि तपाईँको पासपोर्ट, भोटर आइडी नम्बरहरू अथवा केही न केही एउटा केही न केही विवरण चाहिँ तपाईँले एउटा इन्ट्री गरिसकेपछि बल्ल अरू सर्भिसलाई चाहिँ लिङ्क गर्नको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ, त्यति चिज चाहिँ तपाईँ
1: उदाहरणको लागि मैले नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरण राखेँ भने अब मेरो सवारी चालक अनुमति पत्र र मेरो चाहिँ कलेजहरूको चाहिँ प्रमाण पत्र पनि त्यहाँ देखिन्छ,
0: हो अब सो त देखिँदैन हजुर, अघि भनिहाल्यौँ हामीले, पहिला हामीले डाउनलोड गऱ्यौँ
1: हजुर,
0: मोबाइल नम्बर पनि मेरै नाममा रहेछ, म्याच भयो, त्यसपछि हामीले नागरिकता विवरण मैले आफूलाई परिचय गराए चिनाए दिएँ, त्यसपछि अब मलाई कुन सर्भिस चाहिँ लिङ्क गर्ने हो, किनभने नागरिकमा त हामीले लगभग धेरैवटा सर्भिसहरू प्रोभाइड गरेका छौँ, सबै सर्भिस सबै नागरिकलाई एप्लिकेबल छैन, कसैलाई कुनै सर्भिस एप्लिकेबल छ, कसैलाई अर्को नै अर्को छ, त्यही भएर हामीले के गरेका छौँ भने जुन सर्भिस चाहिन्छ त्यहाँ देखिन्छ, एभाइलेबल देखिन्छ, तर लिङ्क गर्नुपर्ने हुन्छ, जस्तै जस्तै तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स हेर्नु पर्यो भने त्यहाँ ड्राइभिङ लाइसेन्सको सर्भिसमा गएर तपाईँले आफ्नो लाइसेन्स नम्बर त्यहाँ हाल्नुभयो भने र तपाईँको नाम म्याच भयो भने फेरि त्यो अलरेडी जुन तपाईँले नाम दिइसक्नु भएको छ नागरिक एपमा, त्यो नाम यदि तपाईँको ड्राइभिङ लाइसेन्सको सिस्टममा त्यही नामको छ भने म्याच भयो भने अनि लाइसेन्स चाहिँ के हुन्छ लिङ्क हुन्छ, अब त्यसपछि चाहिँ फेरि सधैँ देखिन्छ,
1: एकदम
0: एकचोटि चाहिँ वान टाइम चाहिँ लिङ्क हुन्छ,
1: जुनसुकैको पनि गर्नु जस्तो तपाईँको एकदम विश्वविद्यालयको प्रमाण पत्र पनि एकचोटि त्यहाँ तपाईँले विवरण चाहिँ भर्नु पर्यो,
0: भर्नु पर्यो,
1: त्यसपछि पछि हेर्दाखेरि
0: विवरण पनि धेरै चाहिँदैन, जस्तै पासपोर्ट लिङ्क गर्नु पर्यो भने तपाईँलाई पासपोर्ट नम्बर चाहिँ तपाईँले दिनुभयो भने

0: म्यानेजमेन्ट नागरिकले गर्ने होइन। यदि कुनै मिस्टेक छ भने तपाईँको ओरिजिनल जो ओनर हो, त्यो डाटाको ओनर हो, जसले त्यो म्यानेज गर्ने हो, त्यहाँ हाम्रो समस्या छ भनी बुझ्नु पर्यो। र हामीले त्यहाँ इन्फर्मेसन आउँछ नागरी एपमा, यदि त्यहाँ कुनै हिरर आयो भने, र तपाईँले सम्बन्धित ठाउँमा सम्बन्धित एजेन्सीमा गएर तपाईँको विवरण चाहिँ मिलेको छ कि छैन हेर्ने, अथवा मिलाएको छैन भने उहाँहरूको प्रक्रिया के छ त्यो प्रक्रिया अनुसार चाहिँ सच्याउनु पर्ने हुन्छ।
1: एकदम
0: नागरी एपमा आएर हामीले सच्याउने,
1: जस्तो उदाहरणको लागि नागरिक एपमा नागरिकताको विवरण गल्ती देखियो भने तपाईँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर सच्याउनु पर्छ।
0: एकदमै यो नागरी एपबाटै तपाईँले सच्याउने त्यो सर्भिस चाहिँ छैन, र हामीले त्यो गर्न सकिने सम्भावना पनि छैन, किनभने त्यो यो हामीले
1: लिङ्क मात्रै गराइदिनु,
0: लिङ्क मात्रै गरेको
1: देखाउने ठाउँ मात्रै बताइदिनु, एकदम यसलाई पनि प्रश्न पार्नुभयो। अब कतिपयको एउटा चासो के हुनसक्छ भने, जस्तो मैले नागरिकता बनाएको वर्ष अगाडि, 40-50 वर्ष अगाडि, म अहिले 60-70 वर्ष भइसके होइन, अब मैले नागरिक एपमा मैले नागरिकताको विवरण त्यत्रो त्यो बेला त कम्प्युटरहरू केही थिएन, हातले लेखेको हुन्थ्यो, त्यो राख्या हुन्छ भन्ने पनि हुन्छ।
0: अहिले चाहिँ सबै लगभग तपाईँहरूले हेर्नुभयो भने सरकारी अफिसमा भएका यी पुराना विवरणहरू लगभग डिजिटाइज भइसकेको अवस्था छ, उहाँले पनि नागरिकताको विवरण सबै एन्ट्री भइसकेको छ। तर कहिलेकाहीँ एन्ट्री गर्ने बेलामा पुरानो ढड्डाहरूबाट गर्दाखेरि केही नम्बरहरू, पुरानो किसिमको कुनै मेकानिजमहरू, कहिले डुप्लिकेसनहरू भइदिने, त्यस्ता किसिमका भएको हुनाले यता गर्दा यस्ता समस्याहरू देखिया छ, तर डिजिटाइज चाहिँ भएको।
1: यदि त्यो समस्या देखियो भने चाहिँ अघि तपाईँले भने जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय,
0: कुनै सर्भिस डिजिटाइज भएको छैन भने हामीले नागरी एपमा लिङ्क गर्ने अथवा त्यो सर्भिस प्रोभाइड गर्दैनौँ हामी। त्यही भएर यदि नागरी एपमा कुनै सर्भिस देखिन्छ भने त्यो भनेको त्यहाँको डाटा किस भइसकेको छ, डिस्चार्ज भइसकेको छ भन्ने नै बुझ्नुपर्छ।
1: अब यसमै एउटा जिज्ञासा अर्को नि हुनसक्छ कि, जस्तो पछि मात्रै यो ट्राफिक लाइसेन्स चाहिँ नागरिक एपबाट देखाउँदा पनि हुने ट्राफिक प्रहरीलाई भयो, अब अरू ठाउँमा मलाई नागरिकता देखाऊ भनेर सोधे भने मैले नागरिक एपमा भएको नागरिकता देखाउँदा मान्ने हुन्छ?
0: अब यस्तो छ, हेर्नुहोस्, यो धेरै सर्भिसहरू छ, अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ अहिले मान्यता दिन थाल्यो, तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ। अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि, यो नागरिक एपमा छ भने त्यो चाहिँ भेरिफाई पनि गर्न सक्ने, यो हामी चाहिँ अलिक टेक्निकल शब्दमा डिजिटल भेरिफाइबल क्रेडेन्सियल भन्छौँ हामी। यो इन्डियामा पनि यस्तै टाइपको डिजिलक भन्ने कन्सेप्ट छ, उहाँहरूको चाहिँ के हो भने, कम्तीमा नागरिक एपमा कुनै मेरो डकुमेन्ट सेभ छ भने त्यो चाहिँ साँच्चीकै, जस्तै युनिभर्सिटीको मार्कसिट छ भने त्यो मार्कसिट चाहिँ युनिभर्सिटीले नै इस्यू गरेको हो कि होइन, एउटा कुनै इस्यू गर्ने एजेन्सी हामीले भेरिफाई गर्न सक्ने कुनै किसिमको मेकानिजमहरू हामीले गर्न सक्यौँ भने भोलि त्यही डकुमेन्ट चाहिँ अथराइज हुन्छ, त्यही डकुमेन्ट चाहिँ एथेन्टिकेटेड हुन्छ र त्यहीँबाट सर्भिस दिन सक्ने भन्ने त्यो एङ्गलबाट हामी सोचिरहेछौँ। भोलिका दिनमा चाहिँ यो डिजिटल भेरिफाइबल क्रेडेन्सियलको रूपमा चाहिँ यसलाई
1: भनेपछि यसरी बुझाउन, अब अहिले जसरी नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीले चाहिँ मान्यता दिन थालेको छ, यसै गरी भोलि पर्सि
0: अरू सर्भिसहरूलाई पनि
1: अरू प्रमाणपत्रहरू, विश्वविद्यालयका प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रका विवरण पनि मैले एउटा मोबाइल बोकेर हिँड्दाखेरि नागरिक एपमा भएको यो विवरण देखाउँदाखेरि मान्य हुने गरी
0: तपाईँहरू त्यस्तो किसिमको भेरिफाई गर्ने मेकानिजम पनि हामीले चाहिँ बनाउनु पर्ने हुन्छ, त्यो कुराहरूको लागि हामी चाहिँ प्लान गर्दैछौँ।
1: अब यसमै नागरिक एपमै जोडेर गर्दाखेरि अरू तपाईँहरूका योजना के छ, नागरिक एपकै सेवालाई अधिक प्रभावकारी, विश्वसनीय र विस्तार गर्ने अरू कार्यक्रमहरू?
0: अब यस्तो छ, अब अहिले हामीले धेरै सर्भिसहरू त हामीले इन्क्लुड गरिसकेका छौँ, अब बिस्तार अरू सर्भिसहरू पनि हामी एड गर्नुपर्ने अवस्था छ, जस्तै यो पासपोर्टको चाहिँ रिन्यू गर्न सकिने सिस्टमबाटै भन्ने कुरा, ट्राभल यो इमिग्रेसनको ट्राभल हिस्ट्रीका कुराहरू, युनिभर्सिटी पनि हामीले अहिलेसम्म दुईटा मात्रै युनिभर्सिटीको यो मार्कसिटहरू, पुरानो रेकर्डहरू इन्टिग्रेट गरेका छौँ, अब अरू अरू युनिभर्सिटी पनि हामी गर्दैछौँ, यी कुराहरू एउटा पाटो छ। र अर्को अघि पनि मैले भने, यो बिस्तार बिस्तारै सर्भिस मात्रै जोडेर भएन, यो सर्भिसलाई चाहिँ सबैले मान्ने हुने किसिमको मेकानिजमहरू विस्तारै गर्नुपर्ने छ भने, अर्को चाहिँ कम्प्लिट सर्भिस साइकल नै हामी यहाँबाट गर्ने भनेको, भोलिका दिनमा अरू सर्भिसमा जानै नपर्ने गरी भनौँ न, जुन जस्तो ट्याक्सले जे जे सर्भिस चाहिँ उसले आफ्नो सिस्टमबाट प्रोभाइड गरिरहेको छ, त्यो हरेक सर्भिस चाहिँ हाम्रो यही नागरिकबाटै दिन सक्ने किसिमको चाहिँ एउटा कम्प्लिट एउटा सर्भिस साइकल चाहिँ गर्ने भन्ने कन्सेप्ट चाहिँ हामी यहाँ गरिरहेछौँ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएको

0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।
2: एनबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: कृषि मन्त्र नार्कसँग
0: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
5: पानीको धारा त बन्द भयो र ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गरिरहेका छौं। सहसचिवज्यू, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। आज हामी तपाईँसँग सरकारी अनलाइन सेवालाई प्रभावकारी बनाउन तपाईँहरूले गरिरहनु भएको काम र आम नागरिकले ध्यान दिनुपर्ने र आम नागरिकले कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले एकदम काम लाग्ने कुरा नागरिक एपदेखि लिएर तपाईँहरूको अहिले यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना भइसकेपछि चाहिँ अब यसबाट गर्ने कामको बारेमा पनि जानकारी दिनुभयो। अब फेरि हामी यही कुरालाई निरन्तरता दिउँ। अहिले यो सरकारी वेबसाइटहरू, मन्त्रालय, विभाग र अरू कार्यालयहरूको वेबसाइट खोल्दाखेरि चाहिँ एउटा आकृति देखिन्छ, निलो मान्छेको आकृति, हात फैलाएको, यो बारेमा अलिकति भनिदिनुहोस् न, यो कस्तो खालको के हो?
2: एकदम यो धेरैलाई जिज्ञासा लाग्न सक्छ होइन, यो विषय अहिले पछिल्लो समयमा त्यस्तो किसिमको आकृति देख्नुहुन्छ। त्यो भनेको चाहिँ यो दृष्टिबिन, कम दृष्टि भएका ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई सरकारी सूचनामा सहज पहुँच कसरी दिलाउने भनेर यो एक्सेसिबिलिटी भन्ने एउटा सुविधा हुन्छ, त्यो सुविधा दिनको लागि चाहिँ हामीले यो व्यवस्था गरेका हौं। यो नेपाल सरकारको शासकीय सुधारका यो सही कार्यसूची अन्तर्गत अहिले यो हामीले चाहिँ धेरै जसो वेबसाइटहरूमा यो सुविधा चाहिँ दिइसकेका छौँ।
1: निलो आकृति,
2: हजुर, आकृति जस्तो देखिन्छ र त्यहाँ चाहिँ विभिन्न किसिमका त्यहाँ क्लिक गर्नुभयो भने 12 त्यस्ता
1: सुविधाहरू
2: देखिन्छ। जस्तै तपाईँले त्यहाँ गएर यो अक्षरको आकार बढाउनु पर्यो, जस्तै अलि आँखा कम देख्ने
1: मान्छे
2: वेबसाइट देखेन भने त्यहाँ चाहिँ क्लिक गर्नुभयो भने अक्षर आफै ठुलो हुन्छ, होल वेबसाइटको अक्षर नै ठुलो हुन्छ। अनि त्यसपछि कहिले काहीँ कन्ट्रास्टहरू, कलरको कुनै प्रब्लम छ भने तपाईँले कन्ट्रास्ट यो बढाउन सकिन्छ, हाई कन्ट्रास्टमा लान सकिन्छ, अनि कलरहरू चेन्ज गर्न सक्नुहुन्छ तपाईँले, अथवा यस्तो किसिमको चाहिँ यो विभिन्न किसिमका यी 12 सुविधाहरू छन्। यो 12 सुविधा चाहिँ यस्तो किसिमको दृष्टिविहीन अथवा कम आँखा देख्ने
1: फरक क्षमता भएकाहरूलाई लक्षित गर्दै तपाईँहरूले
2: वेबसाइटको कन्टेन्ट सहीसँग चाहिँ तपाईँको एक्सेस होस्, उहाँहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने किसिमको चाहिँ त्यो सुविधा चाहिँ अहिले हामीले यो जुन टेम्पलेट छ गभर्मेन्टको, जुन हाम्रो टेम्पलेट युज गरेर वेबसाइटहरू बनाउनु भएको छ, त्यो वेबसाइटहरूमा यो सुविधा चाहिँ अहिले थपिएका छौँ।
1: त्यो सुविधा थपिसकेपछि चाहिँ तपाईँहरूलाई केही प्रतिक्रिया छ? हामीलाई एकदम सजिलो भयो भन्ने त्यस्तो खालको
2: एकदम किनभने त्यो वर्गका मान्छेहरूले जुन पहिला जुन डिफिकल्टी भोगिरहनु भएको थियो, हाम्रो नेपाल सरकारकै सूचनाहरूलाई एक्सेस गर्न डिफिकल्ट भइरहेको थियो भने त्यो उहाँहरूले नै आफैले त्यो कस्टमाइज गरेर आफ्नो इच्छा अनुसार अथवा आफ्नो क्षमता अनुसार चाहिँ साइजहरू बढाउने, घटाउने, कलरहरू चेन्ज गर्ने भन्नेले गर्दा पक्कै पनि यसले चाहिँ हाम्रो राम्रो फिडब्याकहरू लाछ। एउटा समाजको हरेक वर्ग, क्षेत्र, लिङ्ग भनौँ न, फरक प्रकृतिका मान्छेहरूले अथवा फरक क्षमता भएका मान्छेहरूले पनि सर्भिस लिन सक्नु भएको अवस्था हो यो चाहिँ।
1: एकदम, यो पनि तपाईँहरूले सरकारले गरेको एकदम राम्रो काम, धेरैले प्रशंसा गरिरहनु भएको छ। अर्को, यो वेबसाइट चलाउन प्राविधिक ज्ञान कम भएका नागरिकलाई पनि सहज बनाउन सरकार अरू के कस्ता व्यवस्था गर्ने सोच बनाइरहेको छ?
2: अब अघि नै हामीले एउटा फिचरको कुरा त गरि नै सक्यौँ, एक्सेसिबिलिटी बढाउने कामहरू। त्यो सँगसँगै हामीले एउटा अहिले चाहिँ पहिला गभर्मेन्टको साइट हेर्नुभयो भने निकाय पछि फरक हुन्छ। हेर्नुहोस्, केही खोज्नु पर्यो भने त्यो कहाँ हुन्छ भन्ने कुरा जानकारी हुँदैन थियो भने अहिले चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा टेम्पलेट बनाइदिएका छौँ गभर्मेन्टको इन्टिग्रेटेड वेबसाइट, र अहिले हरेक निकायले छुट्टै खर्च गरेर वेबसाइट बनाइरहनु पर्दैन। कुनै निकायलाई वेबसाइट चाह्यो भने हाम्रो कार्यालयले त्यो टेम्पलेट सुविधा प्रोभाइड गर्छ, हरेकलाई त्यही टेम्पलेट युज गर्नु भएको छ अहिले। त्यसले गर्दा चाहिँ के भने एकरूपता पनि बढ्यो अहिले,
1: सँगसँगै यो सरकारी हो कि होइन भन्ने कुरा पनि
2: हो कि होइन भन्ने कुरा पनि भयो, प्लस एकरूपता कुन अर्थ भन्दाखेरि कुन इन्फर्मेसन कहाँ हुन्छ भन्ने कुरा पनि सजिलैसँग पत्ता लाउन सकियो, एउटा कुरा भयो। अर्को चाहिँ हामीले वेबसाइटमा के राख्नुपर्छ भन्ने किसिमको एउटा निर्देशिका पनि जारी भएको छ, कम्तीमा कस्ता कस्ता इन्फर्मेसन राख्नुपर्छ, कति समयमा चाहिँ वेबसाइट अपडेट गर्नुपर्छ, कुनै कुरा चेन्ज भयो भने न्युजहरू चाहिँ यति दिनभित्र, यति घण्टाभित्र चाहिँ अपडेट गरिसक्नु पर्ने, यस्ता किसिमका चाहिँ ती सुधारहरू हामीले चाहिँ गरिरहेछौँ अहिले वेबसाइटको लागि।
1: एकदम, अब अर्को नि सहसचिवज्यू, सरकारी वेबसाइटमा सूचना खोज्दा नागरिकले चाहिँ आधिकारिक वेबसाइट हो कि होइन भनेर कसरी छुट्याउने, यसमै जोड्दाखेरि चाहिँ?
2: एकदमै, यो अहिले चाहिँ साइबर सेक्युरिटीका च्यालेन्जहरू, जोखिमहरू बढ़िरहेको अवस्था, कसैलाई झुक्याउने कुराहरू पनि आइरहेको हुन्छ, कहिले फेक न्युजहरू आएको हुन्छ, त्यही भएर चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ। र त्यो साँच्चीकै सरकारी हो कि होइन भन्नलाई तपाईँले एउटा फर्स्टमा चाहिँ के हेर्नु होला भने त्यो वेबसाइटको चाहिँ एड्रेस, त्यो एड्रेसलाई चाहिँ हामी डोमेन भन्छौँ.
3: हजुर,
2: जस्तो कुनै कुनै वेबसाइट चाहिँ लास्टमा .com .np भन्ने हुन्छ, कुनै साइटमा चाहिँ .edu .np भन्ने हुन्छ भने त्यो गभर्मेन्टको साइट हो भने चाहिँ .gov .np भन्ने चाहिँ हुनै पर्यो. त्यो गभर्मेन्टको साइट हो होइन भन्नलाई छुट्याउने एउटा आधार चाहिँ त्यही नै हो. जस्तो इक्जाम्पलमा चाहिँ डिपार्टमेन्ट अफ आइटी भन्ने पहिला विभाग थियो जुन, त्यसको साइट हेऱ्यौँ भने DOIT .gov .np भनेको लास्टमा .gov .np भन्ने हुन्छ. यसलाई हामी डोमेन नेम भन्छौँ. त्यो डोमेन हेर्नु पर्यो सुरुमा, किनभने यो सरकारी डोमेन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो साँच्चीकै सरकारी अफिस हो होइन भेरिफाई गरेर, हाम्रो जुन अघि आइडिएमसीको कुरा गरेका थियौँ, एकीकृत टाढा व्यवस्थापन केन्द्रले चाहिँ त्यो रजिस्ट्रेसन गर्छ. त्यो रजिस्ट्रेसन सरकारी निकाले नै गर्ने भएको हुनाले त्यो सरकारी हो भन्ने कुरा क्लियर हुन्छ. त्यही भएर डोमेन चाहिँ हेर्नुपर्छ एउटा, र सँगसँगै अरू त्यसपछि त्यहाँ चाहिँ अरू चिजहरू पनि लेखिदिया हुन्छ. त्यहाँ कन्ट्याक्ट पर्सनदेखि लिएर होइन कुनै इमेलहरू अथवा फोन नम्बरहरू राखेको हुन्छ. साँच्चीकै त्यो अफिस अनुसारको डोमेन छ कि छैन ती कुराहरू, कहिलेकाहीँ स्पेलिङ सानो बिगारेको हुनसक्छ मान्छेले झुक्याउनलाई. जस्तै DOIT .gov .np भन्ने ठाउँमा कसैले DOIT .com .np भनेर त्यस्तै किसिमको साइट गरेर यो गभर्मेन्टको साइट भन्न सक्ला, फिसिङ भन्छौँ हामी त्यस्तो केसमा झुक्याउनलाई. त्यो यी कुराहरू चाहिँ हामीले हेर्नुपर्छ.
1: एकदम यसलाई नै प्रश्न पार्नुभयो सहसचिवज्यू. अर्को, यो सरकारी वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने यो प्रक्रिया चाहिँ अलिकति प्रश्न पारिदिनुहोस् न, कसरी गर्ने?
2: अब वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने भनेको चाहिँ यो चाहिँ एकै किसिमको हुन्छ भने छैन. हेर्नुहोस् कुन निकायको सेवा कस्तो लेभल लिइरहनु भएको छ,
1: उदाहरण दिनु पर्छ,
2: त्यस्तै त्यही अनुसार हुन्छ. अघि हामीले कुरा गर्ने दुई किसिमले जान सकियो. एउटा चाहिँ उहाँहरूकै जुन सर्भिस दिनुभएको छ डोमेन अथवा उहाँहरूकै साइटमा गएर चाहिँ त्यो सर्भिस लिनुपर्ने हुनसक्छ. जस्तो इक्जाम्पलमा चाहिँ ट्याक्सको सर्भिस लिनु पर्यो, मैले प्यान रजिस्टर गर्नु पर्यो भने अन्तर्राष्ट्रिय विभागको साइटमा गएर तपाईँ अनलाइन सर्भिस भनेर त्यहाँ हेर्नुभयो भने कतै ट्याक्स पोर्टल भन्ने हुन्छ त्यहाँ, अनि ट्याक्स पोर्टलमा तपाईँलाई चाहिँ त्यो इन्स्ट्रक्सन अनुसारको चाहिँ काम गर्नुपर्ने हुन्छ भने, अर्को सुविधा भनेको चाहिँ तपाईँ त्यही सर्भिस चाहिँ अघि हामी चर्चा गरिनु नागरी एपमा गएर त्यो नागरी एपको विन्डो युज गरेर फेरि त्यही सर्भिस पनि दिन सकियो. त्यही भएर यो भनेको चाहिँ एजेन्सी अनुसार चाहिँ
1: कार्यालय अनुसार चाहिँ फरक फरक हुन सक्छ. सहसचिवज्यू, धेरै कुरा तपाईँले गरिसक्नु भयो. अघि तपाईँले यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कुरा गर्नुभएको थियो, अलिकति यो खास चाहिँ के हो र यसले नागरिकलाई प्रत्यक्ष कसरी फाइदा पुर्याउँछ?
2: एकीकृत वेबसाइट व्यवस्थापन केन्द्र भन्नुभयो, थोरै अघि हामीले थोरै कुरा त गरि नै सक्यौं. र यसमा चाहिँ विशेष गरी पहिला चाहिँ के हुन्छ भने हरेक निकायको आफ्नै वेबसाइटहरू हुने, कसैको कलर एक किसिमको हुने, कसैको अर्कै हुने, कसैको फन्ट सानो हुने, कसैको ठूलो हुने, कसैले तपाईँको 2 लाख रुपियाँ खर्च गरेर वेबसाइट बनाउने, कसैले 10 लाख रुपियाँ खर्च गर्ने, यस्तो किसिमको चाहिँ एकरूपता थिएन. त्यो फरक फरक किसिमको चाहिँ यो देख्थ्यौं भने त्यो गभर्मेन्टले मितवेयी हुनलाई अथवा एकरूपता ल्याउनको लागि चाहिँ एउटा अहिले हाम्रो कार्यालयले पहिला जुन सूचना प्रति विभाग थियो त्यो सूचना प्रति विभागले एउटा गभर्मेन्ट वेबसाइटको एउटा टेम्प्लेटको चाहिँ विकास गरेको छ. र त्यो टेम्प्लेट विकास गरिसकेपछि कुनै पनि अरू निकायलाई जसलाई चाहिन्छ त्यसले त्यही टेम्प्लेट युज गरेर आफ्नो डाटा मात्रै चेन्ज गर्ने, अरू केही गर्नु पर्दैन. इन्फर्मेसन चाहिँ त्यो एजेन्सीको हुन्छ, तर सिस्टम चाहिँ यही हाम्रो DOIT अहिले चाहिँ आइटी DGO भनेर भनेको छ, जुन सूचना परिधि विद्युतीय शासन कार्यालयले त्यहाँ चलाइरहेछ, सञ्चालन गरिरहेछ, त्यसले चाहिँ ह्यान्डल गर्ने हो. र उहाँहरूले होस्टिङदेखि लिएर कुनै पनि यो इन्फ्रास्ट्रक्चरमा पनि समस्या भएन, सबै काम चाहिँ हाम्रो कार्यालयले गरिदिनु भयो. उहाँले खालि अपडेटको काम चाहिँ म्यानेज गर्ने काम मात्रै उहाँले गर्नुभयो. त्यो लेभल त्यो कन्सेप्टले चाहिँ हामीले यो टेम्प्लेटको अवस्था जुन यो इन्टिग्रेटेड वेबसाइटको कन्सेप्ट चाहिँ ल्याएको हो.
1: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ. आज हामी सरकारी कार्यालयको सेवा अनलाइनबाट लिँदाखेरि के कुरामा ध्यान दिने अनि कस्ता खालका सेवा चाहिँ सरकारी अनलाइनबाट पाइन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. सहसचिवज्यूले धेरै कुरा भनिसक्नु भएको छ. अब अनि सहसचिवज्यू, हामीले यो सेवा लिने कुरा त तपाईँले नागरिकलाई सजिलो, भरपर्दो, विश्वसनीय बनाउनको लागि सरकारले धेरै काम गरिरहेको र आउँदा दिनमा पनि काम गर्ने योजना रहेको जानकारी दिनुभयो. अब यसरी सेवा लिइरहँदाखेरि नागरिकले गर्ने गल्तीहरू हुन सक्छन्, तपाईँहरूले हेर्दाखेरि चाहिँ कुन कुन कस्ता गल्तीहरू छन् जुन नागरिकले गर्न हुँदैन?
2: पक्कै मिलनजी, अहिले कहिलेकाहीँ हामीले जनताले आफैले कहिलेकाहीँ त्यो सर्भिस लिने क्रममा जुन फर्महरू भनिन्छ, विवरणहरू भनिन्छ, त्यो विवरणहरू भर्दाखेरि अलि केयरलेस भनौँ अथवा कहिलेकाहीँ नजानेर हुन नि सक्छ. त्यस्ता कुराहरू गलत विवरणहरू प्रविष्टि गर्दाखेरि त्यो सानो, अघि पनि हामीले भन्यौँ नि, नामको स्पेलिङ चाहिँ काहीँ एउटा लेख्ने, काहीँ अर्को लेख्दाखेरि, काहीँ जन्ममितिमा चाहिँ तपाईँको चाहिँ अब भनौँ न अलि थोरै किसिमको अलि फरक विवरणहरू दिँदाखेरि यस्तो किसिमको सबभन्दा बढी अहिले देखिएको चाहिँ यो विवरणहरूमा चाहिँ एकुरेट नहुने एकरूपता नहुने त्यस्तो हुँदाखेरि पछि गएर त्यही विवरण सच्याउनु पर्यो भने पनि लामो प्रोसेस हुने फेरि भावनाले त्यस्ता किसिमको चाहिँ गल्तीहरू देखिएको छ जस्तो लाग्छ अहिले चाहिँ.
1: अर्को यो नागरिकता मोबाइल नम्बर बैंक विवरण र अरू व्यक्तिगत सूचना अनलाइनमा दिँदाखेरिका जोखिम र त्यसबाट ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्?
2: हजुर, एकदमै यो पर्सनल इन्फर्मेसन जो हाम्रो नेपालको कन्टेक्स्टमा हेर्ने हो भने अहिले बिस्तारै एउटा चेतना एउटा अवेरनेस बढ्दै गएको छ. हामीले पर्सनल इन्फर्मेसन चाहिँ पब्लिक दिनु हुँदैन भन्ने कुरो र अहिले पनि कति वेबसाइटहरूले चाहिँ आवश्यक हो होइन पर्सनल इन्फर्मेसन माइक पनि रहेको हुन्छ. त्यो साँच्चीकै आवश्यक हो कि होइन यो कुरा विचार गर्नुपर्ने हुन्छ र नागरिकले पनि साँच्चीकै कुनै त्यस्ता विवरणहरू दिँदैछु भने मैले के कुन साइटमा कस्तो किसिमको एप हो त्यो आधिकारिक एप हो कि होइन उसलाई किन मैले विवरण दिँदैछु भन्ने कुरा चाहिँ ऊ चाहिँ इन्स्योर हुनुपर्छ जस्तो लाग्छ एउटा. र अनि अर्को कुरा चाहिँ जस्तै अहिले ओटिपीका कुराहरू सुनिरहनु भयो होला पक्कै पनि. कहिले ओटिपीको मिसयुज हुने
1: पासवर्ड
2: होइन ओटिपीलाई नै हामीले अहिले सिस्टमहरूले एथेन्टिकेसनको रूपमा लिइरहेछ. ओटिपी पासवर्डहरू पिन नम्बरहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ सकेसम्म होइन दिनै हुँदैन भन्छ. आफ्नो सिस्टम आफै चलाउने हो र कहिलेकाहीँ अब चलाउन नसक्ने अघि हामी चर्चा गरे जस्तो ज्येष्ठ नागरिकहरू त्यस्तोले छ भने आफ्नै मान्छे मार्फत गराउनु पर्यो तर त्यस्ता कुराहरू सेयर गर्नु भएन भने. अर्को चाहिँ एउटा कहिलेकाहीँ लाग्छ यो हाम्रो वाइफाईको केसमा कहिले गर्दा हामी सुन्न पनि आउँछ इन्फर्मेसनहरू चाहिँ जस्तो पब्लिक वाइफाईहरू युज गर्नु भएन सकेसम्म. जस्तो ब्याङ्कको सिस्टमहरू चलाउँदै हुन्छ अथवा जुन क्रिटिकल इन्फर्मेसन पर्सनल इन्फर्मेसनहरू दिँदै हुन्छ भने त्यस्तो ठाउँमा चाहिँ त्यस्ता वाइफाईहरू युज गर्नु भएन.
1: सार्वजनिक स्थलका वाइफाईहरू चाहिँ
2: एकदम त्यो चाहिँ इनसेक्योर हुन सक्छ भने. अर्को एउटा बुझ्नुपर्ने चाहिँ तपाईँले कुनै पनि साइटमा यो एचटिटिपी र एचटिटिपीएस भन्छौँ हामी कहिलेकाहीँ यदि त्यो सिस्टम सेक्योर हो होइन यदि त्यस्ता किसिमका वेबसाइट सेक्योर हो भने जहिले पनि त्यो एचटिटिपीएस भन्छ र लेफ्ट साइडमा हेर्नुभयो भने त्यो साँचो जस्तो एउटा तालचा जस्तो देखिन्छ
1: हो.
2: यदि त्यो छैन भने तपाईँले के बुझ्नु होला भने त्यो सिस्टम चाहिँ त्यो वेबसाइट चाहिँ सेक्योर छैन र त्यहाँ दिएको इन्फर्मेसन चाहिँ मेरो चाहिँ बीचमा कसैले हेर्न सक्छ ह्याक हुन सक्छ भन्ने कुराहरू यस्ता कुराहरूमा चाहिँ हामीले चाहिँ यो विचार गर्नुपर्छ यस्ता इन्फर्मेसन दिँदाखेरि.
1: एकदम सहसचिवज्यू, अब हामी अन्तिम खण्डमा छौँ. हामी चाहिँ अब यो धेरै कुरा तपाईँले यो सरकारी कार्यालयबाट हुने सेवा अनलाइन मार्फत लिँदाखेरि के कुरामा ध्यान दिने र कस्ता खालका चाहिँ सेवाहरू अहिले अनलाइनमा छन् सरकारले के कस्ता योजना बनाइरहेको छ भनेर तपाईँले विस्तृतमा भन्नुभयो. अब त नागरिकले अघि तपाईँले भनिहाल्नुभयो एउटा ध्यान दिनुपर्ने कुरा आफ्नो व्यक्तिगत विवरणहरू ध्यान दिँदाखेरि पनि ध्यान दिनुपर्छ भन्नुभयो. तर हामीले सरकारी कार्यालयको वेबसाइटमा व्यक्तिगत विवरण नदिकन त हामीले काम लिन सक्दैनौँ. अब मेरो व्यक्तिगत विवरण मैले चाहिँ सरकारी कार्यालयको सेवा लिँदाखेरि अनलाइनबाट सेवा लिँदाखेरि मैले दिएको विवरण सुरक्षित हुन्छ भनेर चाहिँ कतिको ढुक्क हुने?
2: अब यो सुरक्षित हुने नहुने भन्ने कुरा एउटा त रिलेटिभ चिज पनि हो कुन लेभलको सुरक्षित भन्ने एउटा कुरो र अर्को सुरक्षित गर्ने पनि के हो भने विभिन्न ठाउँहरू हुन्छन्. जस्तै तपाईँको नागरिकको डाटा मसँग पुग्दाखेरि कहिलेकाहीँ त्यो जुन बाटो हुन्छ हाम्रो त्यो बाटोलाई आफैमा के हुन्छ इनसेक्योर हुन सक्छ अथवा म कहाँ पुगेपछि मैले स्टोर कसरी गर्छु डाटा त्यो त्यसमा भर पर्ने हो भनेपछि त्यसको लागि चाहिँ हामीले के गरेका छौँ त भन्दाखेरि जनरली हाम्रा वेबसाइटहरूमा अघि पनि हामीले भन्यौँ सेक्युरिटीको लागि एसएसएल सर्टिफिकेट अथवा एचटिटिपीएस गरेको हुन्छ. यसको मतलब के हो भने एउटा पब्लिकले जुन विवरण दिन्छ त्यो विवरण हामी कहाँ आइपुग्दाखेरि इन्क्रिप्टेड भएर कोडिङ डिकोडिङ भन्छौँ हामी अर्को भाषामा क्रिप्टोग्राफीहरू युज गर्छ त्यो इन्कोडिङ भएर आउने भएको हुनाले बिचमा ह्याकरले चाहिँ त्यो एक्सेस गर्न सक्दैन. त्यही भएर त्यो बाटोको सुरक्षाको लागि हामी के गर्छौँ भन्दाखेरि यो एसएसएल सर्टिफिकेटहरू अनिवार्य जस्तै अहिले हाम्रो एप्लिकेसनहरू युज गर्छौँ. दोस्रो कुरा चाहिँ अब डाटा हामी कहाँ आइसकेपछि हाम्रो कहाँ राख्ने होइन भन्ने कुरा पनि भर पर्छ. अहिले चाहिँ हामीले यो अघि हामीले कुरा गऱ्यौँ यो एकीकृत डाटा व्यवस्थापन केन्द्र जति पनि अहिले सरकारी निकायहरूको सर्भर चाहिँ त्यहाँ रहेको हुन्छ त्यहाँ चाहिँ हामीले चाहिँ अब डाटाको ओनरसिप सम्बन्धी निकायमै हुन्छ भने हामीले त्यो चाहिँ यसको फायरवालहरू यस्तो आइपिएस आइडिएस जस्ता सेक्युरिटी इक्विपमेन्टहरू टेक्निकहरू मार्फत हाम्रो सिस्टमलाई चाहिँ हामीले सुरक्षित गरेका हुन्छौँ. अहिले चाहिँ त्यो लेभलको चाहिँ सेक्युरिटी चाहिँ हामीले दिएका छौँ.
1: त्यो चाहिँ नष्ट हुने हराउने जल्ने सम्भावना कस्तो हुन्छ?
2: अब त्यसको लागि चाहिँ हेर्नुहोस् अब यो हामीले चाहिँ एक ठाउँ मात्रै होइन अहिले हाम्रो डाटा सेन्टर हेर्नुभयो भने हेटौडामा हाम्रो डीआर भन्छौँ हामी डिजास्टर रिकभरी साइट सञ्चालनमा ल्याएका छौँ. भोलि कुनै किसिमको चाहिँ डाटा चाहिँ केही भइहाल्यो भने हामीसँग एक कपी चाहिँ त्यो डीआर साइटमा पनि हुन्छ र अब अर्को यो कोलपुरमा पनि अर्को हामीले डाटा सेन्टर चाहिँ हामीले बनाइरहेछौँ, सायद अर्को वर्षदेखि हामी सञ्चालनमा ल्याउँछौँ। यसको तयारी चाहिँ यसरी भइरहेछ। डाटा एक ठाउँ मात्रै हुँदैन, भोलि केही कारणले नष्ट
1: भइहाल्यो भने कपी
2: गरेर रिप्लिकेसन भन्छौँ हामी, त्यो राखेकै हुन्छ।
1: अब अलिकति धेरै नागरिकलाई के चासो हुन सक्ला भने, अब यो किताब कापी फाइल त दराजमा अभिलेख त्यो चाहिँ जतन गरेर राखे हुन्छ, अब यस्ता खालका डाटा सूचनाहरू चाहिँ कसरी राखिया हुन्छ भन्ने त जिज्ञासा हुन सक्छ। भन्नुहोस् न, अलिकति
2: राम्रो क्वेसन सोध्नुभयो। अब यो चाहिँ कस्तो हुन्छ भने, हामीले हेर्दाखेरि त आइटी मात्रै भन्छौँ,
1: हजुर,
2: बाहिरबाट हेर्दाखेरि त एउटा पेज वेबसाइट देख्छौँ, फेसबुकै चलाइरहनु भएको छ भने फेसबुकमा मैले पोस्ट गर्छु, तर त्यो डाटा कहाँ गएर बसिरहेको छ, अरू कहाँबाट आइरहेछ भन्ने कुरा नर्मल एउटाले चाहिँ त्यो भिजुलाइज गरेको हुँदैन। तर त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि, यहाँ सिस्टममा पनि फ्रन्ट इन्ड ब्याक इन्डको भन्ने कन्सेप्ट हुन्छ। हामीले देख्ने भनेको पेज हो, तर एक्चुली जब हामी कुनै इन्सर्ट गर्छौँ, एड गर्छौँ, त्यो चाहिँ हाम्रो यहाँ डाटाबेसमा गएर बस्छ। त्यो डिबिएमएस भन्छ हाम्रो टेक्निकल टर्ममा, डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छ। अहिले धेरै सिस्टमहरू चलिरहेको हुन्छ, जस्तै माएसक्युएल भन्ने छ, ओराकल भन्ने छ, यस्ता डाटाबेसहरूमा चल्छ। आफ्नो एजेन्सीको छुटछुटी डाटाबेस हुन्छ। जस्तो ट्याक्सको डाटा छ भने ट्याक्सले कुनै डिबिएमएस युज गरेर उसले त्यो डाटाबेसमा चाहिँ स्टोर गरेर राखेको हुन्छ, त्यहाँ कसरी राख्छ भन्ने कुरा त्यो डाटाबेसमा भर पर्छ। त्यसले अर्को कुनै सिस्टम छ, त्यसले पनि आफ्नै किसिमको माइएसक्यूएल अथवा ओराकल युज गरेर डाटाबेस स्टोर गर्छ, र चाहिने बेलामा त्यो एप्लिकेसनले हामीलाई देखाइदिएको मात्रै हो। तर ब्याकएन्डमा चाहिँ के हुन्छ त भन्दाखेरि, यस्तै किसिमको चाहिँ डाटाबेसहरू युज गरेर हुन्छ। त्यो डाटाबेस चाहिँ स्टोरेजहरूमा, ठुल्ठुला स्टोरेजहरूमा चाहिँ म्यानेज गरेर राखेको हुन्छ।
1: एकदम, यो पनि सायद अहिले जो जिज्ञासा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ तपाईँले मेटाउनु भयो। अब यो धेरै पटक चाहिँ यो सरकारी वेबसाइटहरू चाहिँ ह्याक भइरहेको हुन्छन् क्या, अब तपाईँहरूले त्यो ह्याक हुन नदिनको लागि पछिल्लो पटक चालेका कामहरू कदमहरू के हुन्?
2: यसको लागि अहिले जुन साइबर सेक्युरिटी सेन्टर हामी कहाँ अहिले केन्द्र स्थापना भइसकेको अवस्था छ, र त्यो साइबर सेक्युरिटी सेन्टरले यो यस्ता किसिमका इभेन्टहरू, यस्ता किसिमका चाहिँ एट्याकहरूले चाहिँ कन्टिन्युस मोनिटरिङ गरिरहेको अवस्था छ। अझ विशेष गरी क्रिटिकल सिस्टमहरू, जो सरकारका, नेपाल सरकारका क्रिटिकल सिस्टमहरू छ, उहाँहरूले चाहिँ त्यस्ता इक्विपमेन्टहरू मार्फत सिम भन्ने एउटा भन्छौँ हामी, यो सिम, एसआईएम सिम, त्यो सिमबाट उहाँहरूले चाहिँ कन्टिन्युसली मोनिटरिङ गर्ने र कुनै किसिमको एट्याकहरू आयो अथवा जोखिमहरू देख्यो भने टाइममा नोटिफिकेसन गर्ने, प्रोएक्टिभ अथवा रियाक्टिभ एक्सनहरू गर्ने, यस्तो किसिमको गरिरहेको छ भने, सँगसँगै वेबसाइटकै ठिक छ कि छैन, यस्ता किसिमका भल्नेबिलिटीहरू छ कि छैन भन्नुलाई विभिन्न टेस्टिङहरू, जस्तो भीपिटी टेस्ट भन्छ, भल्नेबल एसेसमेन्ट एण्ड पेनेट्रेसन टेस्टहरू टाइम टु टाइम गरिरहने, यस्ता किसिमका चाहिँ कामहरू अहिले यो साइबर सेक्युरिटी सेन्टरले गरिरहेको छ।
1: भनेपछि भविष्यमा त्यस्ता खालका ह्याक हुन नदिनको लागि अथवा साइबर आक्रमण हुन नदिनको लागि तपाईँहरूले त्यस्तो खालको तयारी गरेर बसिरहनु भएको छ?
2: एकदमै, यो नेसनल साइबर सेक्युरिटी सेन्टर त्यसैकै लागि अहिले स्थापना भएको छ, डेडिकेटेड कामलाई नै। उहाँहरूले त्यो पहिले प्रोएक्टिभली एसेसमेन्ट गर्नेदेखि लिएर भोलि कुनै किसिमको घटना भयो भने त्यसपछि त्यसलाई रिस्पोन्स गर्ने, इन्सिडेन्ट रिस्पोन्स गर्ने त्यो लेभलको क्यापेसिटी भयो, हामी चाहिँ यहाँ बनाउँदैछौँ अहिले। भोलिका दिनमा चाहिँ केही न केही यो चाहिँ घट्छ, मिनिमाइज हुन्छ।
1: हजुर, सहसचिवज्यू तपाईँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। अब हामी अन्त्यमा आइपुगेका छौँ, दुईवटा जिज्ञासा मात्रै बाँकी छ। अब सरकारकै एउटा योजना, सरकारकै नारा चाहिँ सरकारी सेवा चाहिँ अब अनलाइन मार्फत, अब चाहिँ लाइन होइन अनलाइन भन्ने खालको चाहिँ त्यो पहिलेदेखि नै आइरहेको, हुन त अहिले कतिपय ठाउँमा लाइन देख्न सकिन्छ, कतिपयले व्यङ्ग्य नै गर्नुहुन्छ, जे होस् सरकारले सबै सरकारी सेवालाई अनलाइन बनाउने गरी चाहिँ काम गरिरहेको छ, तपाईँले अघि नै धेरै कुरा भन्नुभयो। अब यो सरकारी सेवा लिन कार्यालयमा जानुपर्छ भन्ने सोचबाट मोबाइलबाटै सरकारी सेवा लिन सकिन्छ भन्ने अवस्थामा पुग्नको लागि अझै नागरिकले के गर्न बाँकी छ, सरकारले के गर्न बाँकी छ?
2: एकदम राम्रो क्वेसन, यो सबैले बुझ्नुपर्ने हो। यो आइटीमा हामी किन कहिले काहीँ धेरै जसले क्वेसन गर्नुहुन्छ, फेसबुक कहिले डाउन हुँदैन, युट्युब कहिले डाउन हुँदैन, हाम्रा सिस्टम किन डाउन हुन्छन्, समस्या किन आउँछ भन्ने हुन्छ। र एउटा हामी सबैले बुझ्नुपर्ने कुरा के भने, कुनै पनि आइटी सिस्टम चलाउनको लागि चाहिँ विशेष गरी पाँचवटा चिज चाहिँ मिनिमम चाहिन्छ।
1: एकदम,
2: पाँचवटा चिज भनेको के भने, एउटा इन्फ्रास्ट्रक्चर भनेको हामीलाई त्यो लेभलको इन्फ्रास्ट्रक्चर चाहियो, जस्तै कनेक्टिभिटी, इन्टरनेटका कुरा होलान्, इलेक्ट्रिसिटीका कुरा होलान्, डाटा सेन्टरका कुरा होलान्, त्यो इन्फ्रास्ट्रक्चर हामीलाई चाहिन्छ। र त्यो इन्फ्रास्ट्रक्चर हाम्रो केही लेभलमा गरेका छौँ, तर यसको चाहिँ हामीले अपग्रेड गर्नुपर्ने, यो समय अनुसार चाहिँ हामीले गर्नुपर्ने अवस्था छ,
1: गर्नको लागि योजना बनाइरहेछौँ,
2: एकदम बनाइरहेछौँ। नम्बर वान इन्फ्रास्ट्रक्चरको कुरा हो। दोस्रो नम्बरमा हामीले के चाह्यो भन्दाखेरि, त्यो इन्फ्रास्ट्रक्चर भएर भएन, त्यो त रोड भयो, प्लेटफर्म भयो, त्यसलाई अब कुद्नलाई त मलाई के चाह्यो भन्दाखेरि, एप्लिकेसन चाहियो, सफ्टवेयर चाहियो। अब हामीले हरेक निकायले आफ्नै लेभलमा सफ्टवेयर त बनाउनु भएको छ, तर त्यो सफ्टवेयर चाहिँ हाम्रो सर्भिस जनतालाई एउटा भनौँ न कसरी इफेक्टिभ दिन सकिन्छ त्यो लेभलको पूर्ण रूपमा चाहिँ कम्प्लिट अटोमेसन छ कि छैन त्यो कुरा विचार गर्नुपर्ने हुन्छ. त्यो सिस्टम कसरी डिजाइन गरेको छ, कसरी डेभलप गरेको छ, त्यो फङ्सनहरू के कभर भएको छन्, त्यो कुराले रोल खेल्छ हेर्नुहोस्. त्यही भएर दोस्रो नम्बरमा हामी के गर्नु पर्यो भन्दा त्यो एप्लिकेसन त्यो सफ्टवेयर चाहिँ के गर्नु पर्यो राम्रो बनाउनु पर्यो. दोस्रो नम्बरमा हामीले यो चाहिने भनेको दोस्रो चिज भयो. तेस्रो नम्बरमा के चाहियो मलाई, ह्युमन रिसोर्स
3: जनशक्ति.
2: जनशक्ति चाहियो, एप्लिकेसन त भयो तर जनशक्ति पनि के भने युजर लेभलमा पनि हामी लिटरेसी बढाउनु पर्यो, जनतालाई पनि हामीले यस्ता डिजिटल लिटरेसीका कार्यक्रमहरू बढाउनु पर्यो भने दोस्रो नम्बरमा त्यो सिस्टममा अपग्रेड गर्नु पर्यो, कन्टिन्युस इम्प्रुभमेन्ट गर्नु पर्यो भने हामीसँग टेक्निकल जनशक्ति पनि चाहियो. त्यो टेक्निकल जनशक्ति तुरन्तै हामीले रिस्पोन्स गर्न सक्ने चाहियो. त्यही भएर यो इन्फ्रास्ट्रक्चर, एप्लिकेसन अनि जनशक्ति तीनटा खम्बा भन्छौँ हामी, यो तीनटा खम्बा चाहियो. यति मात्रै भएर भएन हेर्नुहोस्, अर्को खम्बा भनेको चाहिँ के हो त भन्दाखेरि फेरि कानुन चाहियो.
3: एकदम
2: अहिले हाम्रो आइटीमा देखेको समस्या भनेकै सिस्टम त बनायौं, यत्र खर्च पनि भयो तर कहाँ समस्या छ भन्दाखेरि हामी त्यो लेभलको कानुनी प्रक्रिया, प्रोसिड्युर, गाइडलाइन, लिगल प्रोसिड्युरहरूमा हामीले चाहिँ सुधार गर्न सकेनौं. त्यसले गर्दा अहिले कति ठाउँमा दोहोरो काम गर्नुपर्ने अवस्था छ भने कति ठाउँमा चाहिँ यो के हो त आइटी सिस्टम कसरी चल्ने हो भनेर एसओपी समेत हामीले बनाउन सकेका छैनौँ, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू. भनेपछि यो कुरालाई पनि हामीले ध्यान दिनु पर्यो,
3: ध्यान दिइरहनु भएको छ.
2: एकदम यो हामी गरिरहेछौँ. र अर्को भनेको चाहिँ आइटी भनेको एकदम महँगो छ, हेर्नुहोस् तपाईँहरूले पनि देख्नु भएको, एकदम टेक्नोलोजी आफै महँगो छ. यसका लाइसेन्सदेखि लिएर एउटा इभन तपाईँको जनशक्ति नै एकदम एक्सपेन्सिभ, लाइसेन्सहरू, रिकरिङ कस्टहरू एकदम बढ्ने भावनाले त्यो लेभलको हामीले चाहिँ सस्टेनेबिलिटी पनि हामी विचार गर्नुपर्ने हुन्छ. कहिलेकाहीँ हामीले सफ्टवेयर त किन्छौँ तर त्यसको चाहिँ सपोर्ट नै एकदम महँगो हुने, टाइममा रिन्यू नहुने, यस्ता कुराले गर्दा होला त्यो फाइनेन्सियल सस्टेनेबिलिटी पनि चाहिन्छ. यो पाँचवटा फ्याक्टर, पाँचवटा पिल्लर जुन छ त्यो पिल्लरमा हामीले काम गरिरहेछौँ. र अहिले जुन इन्स्टिट्युसन बन्यो अहिले नेपाल सरकारले, यो इन्स्टिट्युसनले पक्कै पनि यो पाँचैवटा सेक्टरमा कभर हुने गरी यो चाहिँ यो ध्यान दिएको छ र यो अनुसार चाहिँ हाम्रो केही समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ.
3: अब अन्तिममा नागरिकलाई के भन्नुहुन्छ, आम नागरिक जो चाहिँ अनलाइन सेवा प्रयोग गर्दै हुनुहुन्छ, गर्न खोज्दै हुनुहुन्छ,
2: अनि नागरिकहरूलाई चाहिँ अब धेरै जसो हामी मिडियामा अथवा हामीले पनि कहिलेकाहीँ सेवा लिँदाखेरि यस्ता यस्ता यता गर्दा सरकारी अफिसहरूमा यो विभिन्न किसिमको अब्सट्याकलहरू भएको चाहिँ हामी त्यो देख्छौँ, सुन्छौँ, बुझ्छौँ. तर एउटा कुरा चाहिँ हामीले के चाहिँ बुझिदिनुपर्छ भन्दाखेरि 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन लेभलका हाम्रो सेवा प्रवाह अथवा सेवा सर्भिस डेलिभरी थियो त्यसमा केही न केही सुधार चाहिँ भएको छ, त्यो कुरा हामीले स्वीकार गर्नुपर्छ. र अनि कहिलेकाहीँ अनि हामी कम्पेयर गर्दाखेरि फेसबुक युट्युबसँग कम्पेयर गर्दाखेरि हामीले के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि उहाँहरूको सिस्टममा कति लगानी भएको छ, कस्तो टेक्नोलोजी युज भएको छ र त्यो हाम्रो सरकारले चाहिँ गर्न सक्छ सक्दैन अथवा हामीसँग त्यो किसिमको इन्भाइरोमेन्ट छ कि छैन, यी कुरा पनि हामीले विचार गर्नुपर्ने हुन्छ. यसको मतलब हामी हाम्रो केही न केही कमजोर हुन्छ भनेको होइन कि, तर यी कुराहरूलाई हामीले बिस्तारै भविष्यमा चाहिँ सबै कुरा ब्यालेन्स तरिकाले जान सक्यो भने तपाईँहरूका यो जुन समस्याहरू छ भोलिका दिनमा चाहिँ यो फिजिकली चाहिँ अफिसै आउन नपर्ने किसिमको चाहिँ सर्भिस चाहिँ सम्भव छ र यसको लागि चाहिँ हामी लागि पनि
3: र अहिले सम्भव भइरहेका अनलाइन सेवा चाहिँ प्रयोग गरौँ, घरमै बसेर मोबाइल
2: एकदम गरौँ, एकदम म्याक्सिमम युटिलाइज गरौँ. हामीले जुन लगानी गरेका छौँ, हामीले जुन कामहरू पनि गरेका छौँ, यो कुरा चाहिँ फुल युटिलाइजेसन होस् भन्ने चाहन्छु. हस्, धन्यवाद.
3: धेरै धेरै धन्यवाद सहसचिवज्यू तपाईँको यो महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीको लागि.
2: हस् हस्, धन्यवाद है, एकदम धन्यवाद.
3: वहाँ हुनुहुन्थ्यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट. आजको कार्यक्रममा हामीले अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गर्यौं. उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ. यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु. नमस्कार.

0: शुक्ला गण्डकी एफएम 97.6
1: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
2: ए भाइ पनि बरेली टेलर सुझाउ हुँदै के को चिन्ता के भने
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
2: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ अरू टेलर सस्तो हो र भने
1: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
4: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98 060 13 425
5: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
6: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे यही त हाल्छु नि
5: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
4: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
5: होम डेलिभरीको पनि व्यवस्था छ
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
8: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
9: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678161887 कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। वैदेशिक रोजगार व्यवसायी संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् काँस्य पदक। नेपाल खबरमा अब पूरा खबर। 12 जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको हो। गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7-सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ। अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्ष ले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली 12 काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान बीच हिजो 14 बुँदे सहमति भएको हो। सहमतिमा महाअभियानको तर्फबाट वार्ता टोलीका संयोजक विजय थापासहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागको विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थिति जन्ने कारणले कर्जाको साँवा तथा ब्याज नियमित गर्न नसकेका बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ। त्यसै गरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले FWCMS सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती पनि काठमाण्ड उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको थियो। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रिजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान, अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर रेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको ओल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10000 मीटर दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने 20 एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी ओल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मीटर दूरी 1:49.55 सेकेण्डमा पूरा गरे। सोम जापानमा हुने 20 एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी मध्यपूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक।

0: शुक्ला गन्धकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नबजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसँग ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
23: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमपी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
31: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
32: साथ हाम्रो।
33: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
34: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
33: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
15: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
34: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
15: ओम एम आभूषण सुन चाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-70-573।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु मरिमा। हाम्रो यस कार्यक्रममा आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म तपाईँको माझमा रहने गर्दछु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्तादी उद्योग रेडीले गौडामा रहेको छ। गरगणना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगणनाहरू, राशनसार पत्थर राखिएका गरगणना, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा औलासनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनसादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको र पोखरा दमौली बस रोक्ने ठाउँ होइन, बसबाट झर्ने ओर्लाने चढ्ने भएको ठाउँबाट तपाईँ भित्र सिक्नुभयो भने भाएपछि ओमेन आभूषण सुनसादी उद्योग रहेको छ। त्यहाँ गएर तपाईँले गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू पनि लिन सक्नुहुनेछ। मन पर्यो भने खरिद गर्न पनि सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगैलाई पनि ओमेन आभूषण सुनसादी उद्योगको बारेमा चाहिँ बताउन सक्नुहुनेछ। आज पनि हामी हप्ताको पहिलो दिन आइतबारको बसाइमा छौं। आइतबारको बसाइमा तपाईँहरूको माझमा बजारमा निस्केका नयाँ सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ र तिनै सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुने छ भन्ने विश्वास पनि रहेको छ। बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि आज चाहिँ घाम लागिसकेको छ, घमाइलो रमाइलो भइसकेको छ बाहिरको मौसम चाहिँ। तपाईँहरूकोतिर पनि पक्कै पनि घाम लागेर रमाइलो घमाइलो भइसकेको छ होला भन्ने विश्वास पनि रहेको छ। के गर्दै हुनुहुन्छ? पक्कै पनि आफ्नै घराइसी काममा व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। कतिपय साथीहरू भर्खरै घाँस काटेर होइन घर फर्काउनु भएको छ होला, कतिपय साथीहरू भर्खरै खाना बनाएर होइन आराम गरेर पनि बसिराख्नु भएको छ होला। जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु है। सबैभन्दा ठूलो कुरो स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ। त्यही भएर स्वास्थ्यलाई चाहिँ बढी प्राथमिकता दिनु होला पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भने कार्यक्ममा पहिलो लोक सांगीतिक कोशीली स्वरूप तपाईँहरूको माझमा यसो मधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। नयाँ नयाँ भाका राख्ने दिनु तर लोकदोरी भाकाहरू चाहिँ खासै आएको छैन होइन, तिजका भाकाहरू मात्रै सबै आतिजका भाकाहरूलाई चाहिँ अलिखेर समयपछि राख्छु म चाहिँ होइन अलि दिनपछि। त्यही भएर अहिले चाहिँ यिनै सुमधुर भाकाहरूलाई नै कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वासका साथ मलाई मायाले मलाई हेरेको हेरे भनियो मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु। यो सुमधुर लोक भाका स्वीकार्नुहोस्। खेम सेन्चुरी र कल्पना देवकोटाको आवाजमा रहेको छ, उनलाई शब्द नेत्र खेम सेन्चुरीको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, सुमधुराका मन्तपाकोमा पराकिसके मायाले मलाई हेरेको हेरे भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर लुगाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा म उपस्थित हुनेछु भन्दै यति बेलाको क्रममा भने रिमय भनिरहेको छ। यो सुमधुर वाकलाई सुनौ अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। यसमा आवाज रहेको छ वसन्त थापा र सरिता गुरूङ श्रेष्ठको आवाजमा रहेको छन् शब्द, सरिता गुरूङ श्रेष्ठको रहेको छ। यति बेलाको क्रममा भने सिकार्नुहोस् यो सुमधुर लोक भाका।

हजुर सुमधुर भाका मन्डपको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर रूप भाकालाई कार्यक्रममा स्थान दिन्छु। आज विशेष त नयाँ नयाँ सुमधुर रूप भाकाहरू राख्ने दिन हो, तर पनि मैले एक महिना भएका सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। होइन एक महिना दुई महिना भएका भाकाहरू बजिराखेका छन्, किनभने नयाँ नयाँ भाकाहरू सबै चीजको भाकाहरू मात्रै आएको छ। त्यही भएको कारणले गर्दा पनि पक्कै पनि तपाईँहरूले सुनेर चाहिँ आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर रूपकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउने नै छु। तपाईँहरू भने सुन्दै गर्नु होला। यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा राख्छु कुष्मा पर्वत भनिरहेको छ, यसमा आवाज रहेको छ तेजस रेग्मी र प्रकाश पराजुलीको देवी घरती प्रकाश पराजुली र देवी आचार्यको आवाजमा रहेको छ भने यसो त गोविन्द पौडेल र तेजस रेग्मीको रहेको छ। यति बेला क्रममा सिकानुहोस् यो सुमधुर भाका।

हजुर, सुमधुर बाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। आज भने नै सुमधुर लुकबाकाहरूलाई कार्यक्रममा स्थान दिए भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्समार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जानुहुँदै पनि तपाईँहरूको माझमा पोखरेली नानी भनिरहेको छ, मसँग र मेरो आवाजमा रहेको छ। यसो मधुर भागलाई छोड्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भन्ने सुखद बितोस्। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: शुक्लागण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98 5 60 43 952 र 98 0

0: स्थान काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली बोइज होस्टलमा 22 वर्षका वसन्त काला खेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको
1: एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनु पर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ। दिएको एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
7: फोन 056-494-333-493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 70 तीन वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 3 ट्राफिक चोक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजेसम्म बालिका घरमै थिइन्, त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको। प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटना बारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच बाह्रमा हिजो बेलुकी पख हराएकी बालिका आज बिहान सकुशल फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटीपर्सा टोलबाट हराएकी बालिका बिहान 6:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। हिजो बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकामा बिहान बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

सो खबर अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलता भन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढ़ी आकर्षित हुने गरेको पाइएको छ। बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजे। अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो। अध्ययनले पुरूषको तुलनामा महिलाहरू अझ बढ़ी सुरक्षित विकल्प रोज्ने देखाएको छ। जोखिम नलिई 50,000 लिनेमा 82% महिला थिए भने पुरूषको संख्या 63% थियो। अर्थशास्त्रीहरूका अनुसार यसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन्। व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनु भन्दा पनि निश्चित भइसकेको कुरा गुमाउनु बढ़ी डराउने खालको हुन्छ। समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछाडि कुदेर जोखिम उठाउनु भन्दा सानै भए पनि सुरक्षित र उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ। अब खेल खबर। बंगलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 1 पारी र 51 रनले जितेको छ। म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो। बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो। यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो। अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो। अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृंखला 1-1 बराबरीमा सकेको छ। पहिलो टेस्ट बंगलादेशले 9 विकेटले जितेको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता। नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्रांगारिक मल उद्योग संकटमा, सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी। काठमाण्डुमा संचालित निजी छात्रावासका संचालकलाई प्रशासनको 21 बुँदे निर्देशन, सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रत्याभूति हुनुपर्ने। जोखिम मोलेर हुने ठूलो सफलता भन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ी हुने अध्ययनको निष्कर्ष। 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे। र बंगलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826463 र 9847349839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, निकै बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि सेन्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807625239।
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
17: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगुडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 9856043952 र 9806656586।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
19: टिभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टिभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टिभीएस शोरूम एंड सर्विस एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856303982 र 9705620209।
20: टीवीएस साथ छ हाम्रो।
21: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, सेन्टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
5: ए मेरी किते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ, पैसा छैन।
9: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरेसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
4: ओम एम आभूषण सुन चाँदी दोकान।
0: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-2046-98-58-00-8।
15: सबैले गीत आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नजै भएन।
16: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सम्पूर्ण कुरा गरे क्या दिपा।
16: ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
15: होइन हतार छ, पछि आउँदै
17: गरौँलाई।
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरासँग साथी र डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, डेलिगाडा त नहीं,
17: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0265709704, मोबाइल नम्बर 98460261268,
16: 98560260268।
19: होइन यसो आमा चाहिँ कहाँबाट छलेको
20: कुटिहाल्नु भनौ, यस्तो पङ्खा चलिरहेको देखिनु भनौ।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त गहिरो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6

0: शुक्ला गण्डकी एफएम 97.6।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तन हो। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9850604343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठीक 4 बज्यो।

0: यहाँ सबै बिक्रीमा छन्। बस मूल्य थाहा हुनु पर्यो। मेरो खुसी नै तिमी छैन
1: के भन्छ, मजाक नगर न।
0: बस

मैले जीवनमा दुईजनासँग प्रेम गरे, एउटा हुन् जो मेरो हुनै सकेन अनि अर्को थिइन् मेरो साथी जो जीवन साथी हुनै सक्दैन।

0: जीवन खुसी साथ बिताउनु छ भने आफूले चाहेको होइन, आफूलाई चाहने व्यक्ति रोज्नु जरुरी छ। किनकि मायामा कुनै शर्त हुँदैन।
1: हिजो तिमी मेरो साथ थियौ, आज तिमी अरू कसैको खास भयौ। स्वीकारै छ यो जिन्दगी, तिमी मेरो लागि जितो लास भयौ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित वा दर्शन पर्सी घरपैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
0: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 98560 8334
3: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
4: और कुनै ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
5: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560862676
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
6: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
7: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
6: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
7: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162656187
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउ जाउ अलमान नपरेमा त
9: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल स्पेसल अनुसारको कपडा लगाउनु
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असिम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला
9: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असिम अस्मी फेन्सी स्टोर दुलेगौडा प्रोप्राइटर निसना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
10: ए बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
13: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइन का तैयारी कर गहना पाइने
12: पुराना सुन संग नया गहना साथ न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
12: विवाह को लागी गर गहना बनाउँदा विशेष छूट को व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु थप सेवा सुविधा सहित पहिले को ठाउँबाट हाईवे सँगै हुलाक चोक मा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 98261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
14: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल रे स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक रे स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को तारीपट्टी मोबाइल नंबर 98560309 और 97065 20209
15: TVS साथ छ हाम्रो
16: यस तलाउ सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही भदौ 6 गते शनिबार लामो समयसम्म हरियो खड्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लानी खाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल 98560443
15: शुक्ला गण्डकी एफएम 97.6
17: होइन है दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
18: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पिटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
17: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
18: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा
17: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
18: फोन गर्नुहोस् 065-595-511 सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर

0: पछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि धुन्दै हुने रहेछ। अरू टेलर सस्तो हो र भने
1: दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ कि?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्र बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98060-13425।
3: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0665570537, मोबाइल नम्बर 98460-69240, 98-0-58-00-08।
7: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ, हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98-27-10-39-66 र 98-460-94-543।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564-14-194, मोबाइल 98-560-20-630।
10: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र

0: न्यूट्रिएन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
4: म घरको कान्छो छोरो तिमी माई त कि माइली तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। म रुखमा चढाउला तिमी घाँस मिलाउली म माल खनौला तिमी डोको भरौली मै मेला जाउला तिमी खाजा ल्याउली मेरो मैलो कपडा पूजा साबुनले धौली म कमाइ ल्याउला तिमी जतन गरौली म ढिला आउला तिमी बाटो हेरौली एकांशी जान्छौ र मेरो घरमा एकांशी जीवन अब तिम्रै भरमा।

0: शुक्ला गण्डकी एफएम 97.6
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भव।
5: मोबाइल 98560043952 र 98066656586।
2: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142233, मोबाइल 98678167।

0: Let's stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ
8: सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट पोखरातर्फ आउँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार जानुभएको थियो। शनिबार अपरान्ह उहाँले मुक्तिनाथको पूजा अर्चना गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनिरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसुम बेनी मार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गर्नुभएको हो, तर उहाँ पोखराको एउटा रिसोर्टमा बस्ने कार्यतालिका रहेको जनाइएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी जीवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। महोत्सव भोलिसम्म सञ्चालन हुनेछ। महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आचल बसेलले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन, रूद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष ओमनाथ लम्सालले जानकारी दिनुभयो। तनहुँका सामुदायिक वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहार मुतार्दै वन उपभोक्ता समूहले काठ दाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुक्रीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 तनहुँका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत पारियोजना अनुसार 1,22,39.99 क्युफिट काठ र 163.76 चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। वन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिणाममा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्रै मूल्य अभिवृद्धि कर भ्याट बापत 1,16,16,751 रूपियाँ संकलन भएको छ। यसैगरी प्रदेशसेवा शुल्क बापत 17,86,756 रूपियाँ, रोयल्टी बापत 2,49,765 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूको खुद आन्तरिक आमदानी तथा समूह कोषमा 9,15,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणावाडका अनुसार दिगो वन व्यवस्थापन र वन पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। पोखरामा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 18 लामा गाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। GB6094 नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सड़क छेउको विद्युत पोलमा ठोकिएको थियो। पोलमा ठोकिएपछि पनि गुडिरहेको बसमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा 18K29 रूपा विक गम्भीर घाइते हुनुभएको छ। टाउकोमा गम्भीर चोट लागेको उहाँलाई उपचारका लागि मणिपाल सिर्जना अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक सोही ठाउँका 43 वर्षीय रामचन्द्र विक घाइते हुनुभएको छ। उहाँको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। तनहुँको रिसिङ गाउँपालिका 1 बेतिन स्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको NA1K7247 नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 7 निवासी 27 वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। तनहुँमा जलविद्युत आयोजना निर्माण काम गरिएको कालिका कन्स्ट्रक्सन प्रणालीको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उप प्रशिक द्वारिका प्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्कविहीन हुन्छ। उहाँका अनुसार चालकको मोबाइल फोन समेत बन्द छ। बेपत्ता चालकको खोजीका लागि प्रहरी नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ। वर्षामका कारण सेती नदीमा पानीको बहाव बढ़ेकाले खोजी कार्यमा कठिनाई भइरहेको प्रहरी नायब परिषद घिमिरेले बताउनुभयो। नदीमा पानीको बहाव धेरै भएकाले खोजी कार्य सहज छैन। उहाँले भन्नुभयो प्रहरी टोलीले सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिएको छ। एकीकृत सेवा कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष 82-83 सञ्चालन भएका योजना अन्तर्गत 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी 24 योजनाको लागि 1,40,00,000 बजेट विनियोजन भएकोमा 1,10,00,000 बजेटका 19 योजना सम्पन्न भएका हुन्। योजना मार्फत पर्यटक स्थलमा पक्की र कच्ची पदमार्ग, विश्राम स्थल, आश्रय स्थल, पर्खाल लगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घरती छेत्रीले जानकारी दिनुभयो। सबै योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका हुन्। उहाँले भन्नुभयो, प्रतिकूल भूगोल, मौसम र अन्य कारणले 30,00,000 बजेटका 5 योजना कार्यान्वयन भएनन्। पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक स्थानीयवासी र पर्यटक मजदूरलाई आवाजातमा सहज भएको छ। मालिका गाउँपालिका साथ बीमाको डाँडा गाउँमा 520 मिटर पक्की पदमार्ग, धार्मिक स्थल प्रभु चेलामा 3 कोठे आश्रय स्थल भवन निर्माण भएको छ। मेग्दीमा जन्मिएर राष्ट्रिय स्तरमा लोकप्रिय लोकगायकका रूपमा पहिचान बनाउनुभएका प्रकाश धुतराजले मौलिक लोकभागा, पञ्चेबाजा र सांस्कृतिक बाजासहित नयाँ सांगीतिक ब्याण्ड मार्फत आफ्नो सांगीतिक यात्रा अघि बढ़ाउन लाग्नु भएको छ। धुतराजको ब्याण्ड यात्राको औपचारिक शुभारम्भ आगामी भदौ 12 गते जन्मथलो मेग्दीको बेनीस्थित खुला मंचबाट हुने भएको छ। अहिलेसम्म एकल सोलो गायकका रूपमा दर्शकको मन जित्याउनुभएका मंगला गाउँपालिका 5 अर्मनका धुतराजले पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा समावेश गरी तयार पारेको नयाँ ब्याण्ड घोषणा गर्न लाग्नु भएको हो। पप र आधुनिक विधाका गायकले ब्याण्ड बनाएर प्रस्तुति दिने परिपाटी भए पनि मौलिक लोकभाका, पञ्चीबाजे र सांस्कृतिक बाजालाई समेटेर ब्याण्ड निर्माण गरिएको यो सम्भवतः पहिलो अभ्यास भएको उहाँले बताउनुभयो। गल्याङ नगरपालिकामा स्याङजाकै सबभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ। गल्याङ नगरपालिका 11 बुढा थुकी डाँडा र वार्ड नम्बर 7 सेना पोकलाई जोड्ने 444 मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो। यसअघि करादीमा निर्माण भएको झोलुङ्गे पुल भन्दा गल्याङमा निर्माण भएको पुल 76 मिटर लामो छ। नगरपालिकाको पहलमा संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन कारले काठमाडौँ मार्फत 4,56,58,248 रूपियाँमा पुल निर्माण गरिएको नगर प्रमुख गुरू प्रसाद भट्टराईले जानकारी दिनुभयो। जल नेपाल ईश्वर निर्माण सेवा प्रणालीले गत वर्ष असार 10 गते 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू गरेको थियो। धेरै निर्माण कम्पनीले सम्झौताको समय गुजार्दा पनि आयोजना अलपत्र पाइरहेको बेला जिल्लाकै लामो पुल भनी सम्झौता अवधिभन्दा 5 महिना अगावै निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9664453031।
10: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
10: कथा सहितको झाँकी गीती नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
10: सन्ध्याकालीन श्रृंगारिक महाआरती
11: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउनु ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
10: मोबाइल 9856705577।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9556000778।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
17: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 9678168687।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-100-412-160 र 98460-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जो जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि मिठा मिठा भाकाहरू राख्ने दिन, तपाईँका रोजाइका भाकाहरूलाई कार्यक्रममा राख्ने दिन। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 422 72 911 र 98 066 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। कार्यक्रममा जोडिनको लागि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम संसार दिवसले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भन्ने सम्झन सक्नुहुन्छ रामधाम सुनसाती पसललाई। यो पसल रहेको छ खैरेनी टाढ वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा सहभागिता पनि जनाउनुहोला कि कस्तो काममा व्यस्त हुनुहुन्छ हिजो आज होइन, त्यसबारेमा पनि जानकारी गराउन त तपाईँले सक्नुहुन्छ नै। अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ, कार्यक्रममा जोडिनुहोला र अब आफूलाई मनपर्ने गीत चाहिँ रोज्नुहोला। अब यो चाहिँ यहाँहरू माझमा आग्रह नै भयो भनौ है। यति बेला तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु, रानी फूल बसायो बोलको भाका चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: हो र अरूले फसायो भनेको यो गीत मैले राखिसके। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हजुर, सन्चै आरामै हुनुहुन्छ दिदी? अनि के गर्दै हुनुहुन्थ्यो अहिले? खाना खानुभयो कि खानु भएको छैन? खाना भन्दा पनि खाजा है? अनि आजको दिन कसरी बित्यो? हाम्रो दिदीको काम गरिरहनु भयो होला के रे? गर्मी कतिको छ हाम्रो पुलचोकतिर ल भन्नुहोस् त, के भन्नु पर्यो? गर्मी त बेसरी छ, बस यतिकै छेउमा भए पनि गर्मी त कति हो कति हो कि अन्त, जति नै छेउमा भए पनि त्यस्तै हो। त्यही त नि। ल हुन्छ, स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला क्यारे दिदी। अनि आज चाहिँ कुन गीत रोज्नुहुन्छ? डुले गौडा काटे सिखैरानी बोलको गीत है? ल हुन्छ, तपाईँको लागि यो गीत म राख्छु। ल साथीहरूलाई सम्झनुहोस् है त। हजुर, धन्यवाद।
1: अनि शुक्लाको लागि निधाने सम्पूर्णको लागि भन्दै सकिन्छु। नमस्ते शुभ।
0: हजुर नमस्कार शुभ सा। यति बेला भने फोन गर्नुभएको थियो हामीलाई दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकबाट। र अब तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9842279011 र 9086636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफूलाई मनपर्ने भाका तपाईँले रोज्न सक्नुहुन्छ भनेर त भनिराखेको नै छु मैले। र अब हाम्रो स्टुडियोको लाइन त यही नै भइहाल्यो क्यारे होइन। र अब कार्यक्रममा होला अब ग्यानसेल अनि एनटीसीको अब दुवै नम्बर चाहिँ रहेको छ। तपाईँलाई कुन माध्यमबाट सहज लाग्छ कार्यक्रममा जोडिन त्यही माध्यमबाट चाहिँ जोडिन सक्नुहुन्छ है। यति बेला भने हाम्रो दलमाया दिदीको रोजाइमा रहेको गीतमा राख्दैछु डुले गौडा कटे सिखैरेनी बोलको गीत चाहिँ रहेको छ। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि दोलेगौडा कटेसी खैरेनी बोलको यो गीत मैले राखिसके। रामजी खाँड त्यसै गरी लाली सिन्जाली मगरको आवाज रहेको थियो यो गीतमा। अब तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279011 र 9086636611 बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। यति बेला भने फूलमाया बोलको यो गीत राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98562124474।
10: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235527763।

0: धन्यवाद साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
2: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 9856338 9841656
4: TVS कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
5: साथ छ हाम्रो
6: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
6: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0654124160 र 9846078022
8: शुक्ला गण्डकी FM 97.6

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौदारीमा। कार्यक्रम लोकसौदारी लिएर आजको यस आइतबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि तपाईँका रोजाइका भाका राख्ने दिन कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ भने आफूलाई कुनै पनि भाका सुन्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। अब समय त छ साँझको, सबैजना आफ्नो काम व्यस्तताबाट कतिपय गएर फर्किसक्नु भयो होला, कतिपय फर्कन बाँकी नै होला, होइन मेलापातमै हुनुहुन्छ होला। अब अहिले त के भन्छ अरे समय पनि उज्यालो नै हुन्छ नि त अलिक केही टाइमसम्म पनि, त्यही भएको भएर चाहिँ अब सबैजना कतिपय चाहिँ अब मेलापातमै हुनुहुन्छ होला, मेलापातबाट फर्कने क्रममा हुनुहुन्छ होला है। जे जस्तो अवस्थामा भए पनि स्वास्थ्यको ख्याल चाहिँ धेरैभन्दा धेरै राख्नुहोला। गर्मी दिन प्रतिदिन बढेको बढे जस्तो कि पानी परे पनि त्यति शीतल भयो जस्तो चाहिँ महसुस नहुने है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। यति बेला भने गीत राख्दैछु यहीँनिर माया बोलको शान्ति श्री परियार, त्यस्तै गरी रायन बस्यालको आवाजमा रहेको स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, घामको झुलको बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै मन पर्यो होला भन्ने आशा छ, त्यही नै छ। यति बेला तपाईँ सम्पूर्णको लागि अर्को गीतलाई म कार्यक्रममा राख्दैछु। गीत रहेको छ तिमी जम जाम माया कै टाढा भएको, यति बेला भने सिकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तिमी र म जाम माया कैटाडा बलको यो गेटमा लिएर राखिसके सुनिसक्नु भएको छ है। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र गीत राख्दा राख्दै अब चाहिँ कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव भन्ने प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई आयोजन गरेको रामदाम सुनसाथी पसलका प्रोप्राइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा घाम पानीको छाता बलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम .com र टेनपी लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही डुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम डेलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460261268
3: 98560260268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348081 र 98460745780।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: यसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 जनाले ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
4: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़ेसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान ध्वस्त।
3: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
6: फोन 056-421-261 596-617 मोबाइल 98550-67-68 98511-62594 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 वटालाई मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो। मलेसियाको यो कदमको नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरणमा आएको छ। दुई देशबीच भएको द्विपक्षीय सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। कानूनसम्मत रूपमा सञ्चालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्त प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाई छ। यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग कुरा गर्नुभएको छ।
9: पहिले र अहिलेको फरकमा चाहिँ RWCLS-ले नामावली चाहिँ प्रकाशन गर्यो, त्यो 25 जनाले मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ शुरूआत गरेको छ मलेसियाले। अस्ति शुक्रबारको बेलुका एउटा सूचना चाहिँ संसदसँग गर्यो, त्यो सूचनाको आधारमा अब त्यो 25 जनाले मात्रै व्यवसाय गर्न पाउने भन्ने छ।
10: 25 वटा कम्पनी चाहिँ कसरी छानियो जस्तो लाग्छ तपाईँलाई?
9: जसले पैसा बुझायो होइन, जसले शुरूमा चाहिँ करोडौं करोड पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ। अब आधिकारिक त्यो पुष्टि गभर्नमेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन। सबैभन्दा मेन नायकी भनेकै यसमा अमिन भन्ने एउटा बंगाली जस्तो नागरिक हुनुहुन्छ, उहाँ चाहिँ निरन्तर रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँका केही व्यवसायजीहरू भनौँ न, अब यसलाई म कलङ्कित भन्छु, यस्ता व्यवसायजीहरू जो यसले मात्र काम गर्नु पाउने अरू व्यवसायको पेटमा लाभ खोजे, यस्तो व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ। तर यसो प्रत्यक्ष प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
10: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 वटा भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
9: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्था 1800 डाटामा है, त्यसमध्येमा मलेसिया काम गर्ने 550 जना जति देखिनु हुन्छ होइन। पहिलेको बंगलादेशदेखि लिएर होइन धेरै धेरै देशहरूले चाहिँ गरिराखेका हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो 4th पटक एटेम्प गरेको एकाधिकार सिन्डिकेटको लागि गर्नुलाई अहिलेसम्म चाहिँ प्रयास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेको छ यसको विरुद्धमा।
10: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शंका हो कि प्रमाणित तथ्य नै हो?
9: प्रमाणित तथ्य नै हो, धेरै पहिलेदेखि तयारी गरेका कुराहरू हुन्, धेरै पहिलेदेखि आइरहेको थियो। अब 25 वटा भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन भने यो खालको सिन्डिकेट नै खालको।
10: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
9: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो होइन, श्रमिकलाई आर्थिक भार पर्ने थपिने शुरूआतमा त्यो भन्यो, तर पछि अटोमेटिकली चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, श्रमिकले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबारको FWCMS नाम आएको छ, FWCMS नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यौँ, यसका विरुद्धमा चाहिँ विभिन्न निकायहरूमा चिठी पठायौँ, मन्त्रालयलाई जानकारी होइन, यी 25 जना जो नाम समावेश गरेको छ यो मन्त्रालयमा बोलाएर स्पष्ट गरेर सोध्ने भन्ने कुरो छ। हामीले पनि तुरन्त उनीहरूलाई
10: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
9: सरकारसँग तत्कालको माग भनेकै यो 25 जनालाई मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजीले मात्रै मलेसिया पठाउन पाउने, सीमित कतार पठाउन पाउने, दुबई पठाउन पाउने भन्ने हुन, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश बजारमा श्रमिक पठाउनु पाउनुपर्छ, मलेसिया पठाउनु पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन, त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानूनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 जनाको चाहिँ भोलि यति मन्त्रालयले सकारात्मक लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रियालाई अगाडि बढाउँछौँ, कारवाहीको प्रक्रियालाई अगाडि बढाउने कुरो छ। त्यसभन्दा पहिले चाहिँ मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ, जहाँसम्म लाग्छ सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
4: उहाँ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगी, नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मनपरी शुल्क असुल्नेछन्, यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढ़ेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बंगलादेशमा 25 वटा मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
3: बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ स्याफ्रो बेसी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसैगरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै साढे एक महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा दुईदेखि तीन हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ़ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढ़ेको व्यवसायहरू बताउँछन्।
4: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै इलामको जितपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52, अर्घाखाँचीको सिमल पानीमा 42 र मोरङको लेटाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
11: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333 493-555
15: एनबीएल अटो लोन।
16: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
15: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्षसम्म
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
15: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
18: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
15: पैसामा छ शक्ति पैसामा छ सहारा।
18: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
15: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
18: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
18: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
15: इतिहास गाथा र कथा गाँठका कुरा
18: गाँठका कुरा
15: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168887।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
15: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
16: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
15: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स,

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
11: TVS को साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनखेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।

0: 107.6
1: शुक्ला गंडकी एफएम 97.6
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रीय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार
5: शुक्ला गंडकी समाचार
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पद त्याग गर्न नेता कार्यकर्तालाई राजसभा सभापति लामिछानेको निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाह पोखरामा। मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको नेकपा संयोजक प्रचण्डको दावी। जेएनजी शहीद परिवार र घाइतेहरूले भदौ 23 गते स्मृति दिवस मनाउने। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने प्रधान न्यायाधीश शर्माको भनाई। काजीपानीमा बोलबम धार्मिक महोत्सव जारी। र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। राजसपा सभापति रवि लामिछानेले आफूले हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पद त्याग गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। आज पार्टीको नीति संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै वहाँले किस्तीमा राखेर आएको प्रधानमन्त्री बन्ने प्रस्ताव हाँसी हाँसी त्यागेको बताउनुभयो। यसअघि राजसपाले 21 सीट जित्दा किस्तीमा प्रधानमन्त्री पदको प्रस्ताव आएको तर आफूले त्यसलाई वास्ता नगरेको उहाँको दावी छ। म यहाँ गर्वको साथ भन्न चाहन्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो। उहाँले भन्नुभयो, मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्र गराएको हो। त्यो प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री बनेको भए राजसपाले अहिलेको उपलब्धि हासिल गर्नै नसक्ने उहाँले बताउनुभयो। सिंहदरबारको भित्तामा आफ्नो फोटो टाँच्ने बाहेकको काम नहुने उहाँको तर्क छ। आफूले त्याग गरेको कारण यति ठूलो आन्दोलन भएको र होनहार युवा नेतृत्वमा आएको उहाँको भनाइ छ। उहाँले कुरा पहिले महसुस गरेको दावी गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताउनु भएको छ। आज कम्युनिष्ट आन्दोलनमा सहकार्य एकता र पुनर्गठन विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिष्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीड़ित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेप विरूद्धको संघर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार उहाँले गर्नुभयो। अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिले देखिएको थिएन। यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिष्ट आन्दोलनको एकता नै मुख्य साँचो हो उहाँले भन्नुभयो। सर्वोच्च अदालतले दुर्गा प्रसाईको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउनु पर्ने अवस्था नरहेको बताएको छ। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरी थुनामा राखिएको विवादमा परेको बन्दी प्रतिष्ठित हितमा भएको आदेशको पुनः प्राथमिकता आदेश भएको हो। तत्कालीन न्यायाधीश हाल प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीश टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले 2082 चैत 9 गते दिएको आदेश अनुसार तयार पूर्ण पाठमा बोलेकै आधारमा पक्राउ गर्न नमिल्ने ठहरसहित वैयक्तिक स्वतन्त्रताको रक्षामा व्याख्या भएको छ। सर्वोच्चले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट ब्रान्ड वर्ग भर्सेज ओहाओ रहेको मुद्दामा अभिव्यक्तिको स्वतन्त्रतालाई दुई अवस्थामा मात्र प्रतिबन्ध लगाउन सकिने व्याख्या गरेको दृष्टान्त समेत दिएको छ। उक्त फैसला अनुसार पहिले त कसैले प्रस्तुत गरेको अभिव्यक्ति आसन्न गैर कानूनी कार्यलाई उक्साउने वा उत्पन्न गराउने उद्देश्यले निर्देशित हुनुपर्छ। दोस्रो उक्त अभिव्यक्तिबाट त्यस्तो गैर कानूनी कार्य उक्सिने वा उत्पन्न हुने सम्भावना उच्च रहेको हुनुपर्छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाईले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधान न्यायाधीश शर्माले बार र बेन्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो। कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपाने, वरिष्ठ अधिवक्ता कमला मनोहरले लगायतले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेन्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताउनुभयो। बारका अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुभक्त सिग्देलले र संचालन सचिव माधव प्रसाद घिमिरेले गर्नुभएको थियो। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ 23 गते स्मृति दिवस मनाउने भएका छन्। जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै जेएनजी शहीद श्रीएम चौलागाईका पिता तथा जेएनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेश प्रसाद चौलागाईले उक्त स्मृति दिवस बानेश्वर स्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिनुभयो। स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले बेहोर्नुपर्ने उहाँको भनाइ छ। हामी जेएनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ 23 गते स्मृति दिवस मनाउँदैछौं। आन्दोलनको क्रममा जलाईको बानेश्वर स्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदैछौं। हामी जेएनजी शहीद र घाइतेको परिवार आर्थिक रूपमा त्यति बलियो छैन, त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको समय तुलियोस् तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन् उहाँले भन्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायी संघको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योग उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। उद्योगिक व्यवसायहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चितता सहित उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क खारिज गर्न र विद्युतमा लाग्दै आएको शुल्क विवृद्धि कर भ्याट हटाउन सरकारको ध्यान आकर्षण गराएका छन्। साथै 1 अर्ब रूपियाँ भन्दा धेरै पूँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत उत्पादन गर्न अनुमति दिनु पनि उनीहरूको माग छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डक चिवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। महोत्सव भोलिसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो। पुत्रदा एकादशीको अवसरमा शुक्ला हिलिटार शिवालय क्षेत्रमा भजन कीर्तन सहितको कथा वाचन गरिएको छ। आज शुक्लागण्डक नगरपालिका 8 पुलचोकमा रहेको शिवालय प्राङ्गणमा संगीतमय कथा वाचन गरिएको हो। आचार्य ऋषिराम पौडेले कथा वाचन गर्नुभयो। कथा श्रवणसँगै भजन कीर्तनमा भक्तजन रमाएका थिए। हरिशयन एकादशीदेखि हरिबोधन एकादशीसम्म शुक्ला हिलिटारमा कथा वाचन सहितको भजन कीर्तन लगायतका विविध कार्यक्रम गरिने व्यवस्थापन समिति अध्यक्ष परशुराम भण्डारीले जानकारी दिनुभयो। साउन महिनाभर सोमबारका दिन शिव महिमा सत्संग भएको थियो। सेती नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माणाधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी रहेको छ। सबैको सद्भाव र सहयोगले मात्रै योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ।

0: तनहुँका सामुदायिक वन वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले काठ दाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन काली तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 तनहुँका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार 1,22,39,99 क्युफिट काठ र 163.77 चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। वन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिमाणमा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्रै मूल्य वृद्धि कर भ्याट बाहेक बापत 1,60,16,751 रूपियाँ संकलन भएको छ। यसै गरी प्रविष्टमा शुल्क बापत 17,86,756 रूपियाँ, रोयल्टी बापत 2,49,756 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूको खुद आन्तरिक आमदानी तथा समूह कोषमा 9,15,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटका अनुसार दिगो वन व्यवस्थापन र वन पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
10: ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईहरुको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
15: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
18: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459120 र 98162656187। निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
18: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
18: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678161887। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 98560935921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
18: मोबाइल 98560043952 र 98066656586।
24: हजुर, दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: हो,
0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार श्री कुष्मावती माध्यमिक विद्यालय शुक्लागंडी सात सेरा तनहको नवनिर्मित विद्यालय भवनको समुद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ। सूर्य नेपाल प्रणालीको सहयोगमा निर्माण गरिएको भवनको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले शिक्षाको विकास र गुणस्तरीय शिक्षाको लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालय भवन निर्माणमा सूर्य नेपाल प्रणालीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीको सिकाइलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डक नगरपालिकाका उपप्रमुख खुम्बहादुर विका राजु, सूर्य नेपाल प्रणालीका कम्पनी प्रमुख बाबुराम कार्की, शुक्लागण्डकी सातका वडाध्यक्ष खड्ग सिंह थापा, मेघदी गाउँपालिका छका वडाध्यक्ष हिरा सिंह गुरूङ, शुक्लागण्डकी नगर उद्योगवाणी संघका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतको उपस्थिति थियो। त्यस्तै सूर्य नेपाल प्रणाली शुक्लागण्डकी सातको मानव संसाधन विभाग प्रमुख अञ्जन दुवारी, विभिन्न शाखाका प्रमुख बद्रीनाथ झा, ओमनाथ अर्याल, वाणिज्य विभाग लगायतको उपस्थिति रहेको जनाइएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम संयोजक विद्यालय सल्लाहकार तथा शुक्लागण्डकी नगरपालिका अनुसाधका वडा सदस्य राजबहादुर थापाले स्वागत मन्तव्य गर्नुभएको थियो। सु अवसरमा प्रमुख अतिथि नगर प्रमुख पण्डितलाई सूर्य नेपाल प्रणालीले विद्यालयको कार्य सम्पन्न प्रतिवेदन तथा लालपूर्जा हस्तान्तरण गरेको थियो। नगर प्रमुखले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो। यसरी सूर्य नेपाल प्रणालीद्वारा विद्यालय रहेको पुरानो भवनको स्थानमा निर्माण गरिएको कुष्मावती पार्कको समेत उद्घाटन गरिएको छ। पार्कको उद्घाटन सूर्य नेपाल प्रणालीका कम्पनी प्रमुख बाबुराम कार्कीले गर्नुभयो। मकनपुरमा निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट्र्याकमा लोडरको ठक्करबाट एक चिनिया नागरिकको ज्यान गएको छ। मकनपुरको भीमफेटी गाउँपालिका आठ महादेव टारीस्थित द्रुत मार्गमा आइतबार दिउँसो करिब 2 बजे दुर्घटना भएको हो। दुर्घटनामा चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट सुपरभाइजरको रूपमा कार्यरत चिनिया नागरिक 51 वर्षीय गुओ फाङसुनको मृत्यु भएको जिल्ला प्रतिकारले मकनपुरले जनाएको छ। पोखरामा मोटरसाइकल दुर्घटना परेर एक महिलाको मृत्यु भएको छ। पोखरा 18 लामा गाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। गविष्प 6094 नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सड़क छेउको विद्युत पोलमा ठोकिएको थियो। पोलमा ठोकिएपछि पनि गुडिरहेको बसमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका 18 की 29 वर्षीय रूपा विका गम्भीर घाइते हुनुभएको छ। घाइते हुनुभएको थियो। ठाउकोमा गम्भीर चोट लागेको उहाँलाई उपचारका लागि मणिपाल सिर्जना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक सोही ठाउँका 43 वर्षीय रामचन्द्र विका घाइते हुनुभएको छ। उहाँको टाउको र दायाँ कानमा चोट लागेको छ। तनहुँको रिसिङ गाउँपालिका एक बेतिनी स्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना 1K7247 नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढ़ी गाउँपालिका सात निवासी 27 वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। तनहुँमा जलविद्युत आयोजना निर्माण काम गरिएको कालिका कन्स्ट्रक्सन प्रणालीको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्कविहीन हुन्छ। उहाँका अनुसार चालकको मोबाइल समेत बन्द छ। बेपत्ता चालकको खोजीका लागि प्रहरीले नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ। सैनिकको गल्याङ नगरपालिकामा जिल्लाकै सबभन्दा लामो झोलुङ्गी पुल निर्माण भएको छ। गल्याङ नगरपालिका 11 बुढा थोकी डाँडा र वार्ड नम्बर 7 सेना पुकलाई जोड्ने 444 मिटर लामो झोलुङ्गी पुल निर्माण गरिएको हो। यसअघि करादीमा निर्माण भएको झोलुङ्गी पुल भन्दा गल्याङमा निर्माण भएको पुल 76 मिटर लामो रहेको छ। नगरपालिकाको पहलमा संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यले काठमाडौँ मार्फत 4,56,58,248 रूपियाँ 60 पैसाको लागतमा पुल निर्माण गरिएको नगर प्रमुख गुरू प्रसाद भट्टराईले बताउनुभयो। जल नेपाल ईश्वर निर्माण सेवा प्रणालीले गत वर्ष 7-10 गते 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू गरेको थियो। धेरै निर्माण कम्पनीले सम्झौताको समय गुजार्दा पनि आयोजना अल्पत्र पारिएका बेला जिल्लाकै लामो पुल भनी सम्झौता अवधिभन्दा 5 महिना अगावै निर्माण सम्पन्न गरी संचालनमा ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो। पुल निर्माणसँगै दुवै क्षेत्रका स्थानीय आवाजात व्यापार व्यवसाय शिक्षा स्वास्थ्य तथा दैनिक जनजीवन सहज भएको छ। पुल निर्माणले कल्याणलाई भौतिक आर्थिक पर्यटन तथा सामाजिक दृष्टिले थप मजबूत बनाउन सहयोग पुगेको नगर प्रमुख भट्टराईले बताउनुभयो। एकीकृत सेवा कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष 82-83 सञ्चालन भएका योजना अन्तर्गत 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी 24 योजनाका लागि 1,40,00,000 बजेट विनियोजन भएकोमा 1,10,00,000 बजेटका 19 योजना सम्पन्न भएका हुन्। योजना मार्फत पर्यटक स्थलमा पक्की र कच्ची पदमार्ग विश्राम स्थल आश्रय स्थल पर्खाल लगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर गर्ती छेत्रीले जानकारी दिनुभयो। सबैजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका हुन्। उहाँले भन्नुभयो प्रतिकूल भूगोल मौसम र अन्य कारणले 30,00,000 बजेटका 5 योजना कार्यान्वयन भएनन्। पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक स्थानीयवासी पर्यटक मजदूरलाई आवाजातमा सहज भएको छ। म्याग्दीमा जन्मिएर राष्ट्रिय स्तरमा लोकप्रिय लोकगायकका रूपमा पहिचान बनाउनुभएका प्रकाश दूतराजले मौलिक लोकभाका पञ्ची बाजा र सांस्कृतिक बाजासहित नयाँ सांगीतिक ब्यान्ड मार्फत आफ्नो सांगीतिक यात्रा अघि बढ़ाउन लाग्नु भएको छ। दूतराजको ब्यान्ड यात्राको औपचारिक शुभारम्भ आगामी भदौ 12 गते जन्मथलो म्याग्दीको बेनी स्थित खुला मंचबाट हुने भएको छ। अहिलेसम्म एकल सोलो गायकका रूपमा दर्शकको मन जित्दै आउनुभएका मंगला गाउँपालिका 5 अर्मनका दूतराजले पञ्ची बाजा लोक तथा सांस्कृतिक बाजा समावेश गरी तयार पारेको नयाँ ब्यान्ड घोषणा गर्न लाग्नु भएको हो। पप र आधुनिक विधाका गायकले ब्यान्ड बनाएर प्रस्तुति दिने परिपाटी भए पनि मौलिक लोकभागा पञ्ची बाजा र सांस्कृतिक बाजालाई समेटेर ब्यान्ड निर्माण गरेको यो सम्भवत पहिलो अभ्यास भएको उहाँले बताउनुभयो। खेल समाचार। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनबीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमको बीच ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभयो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनबीएलको पहिलो संस्करण भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतेदेखि 13 गतेसम्म हुने तयारी थियो तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड फाल्कन्स मधेश वारियर्स सगरमाथा स्मार्सर्स काठमाडौँ रेडिस अन्नपूर्ण स्पाइकर किङ्स र अन्न कर्णाली शिवराज छन्। गएको साउन 10 गते घरेलु खेलाड़ीको अक्सन भइसकेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आश्रित पद त्याग गर्न नेता कार्यकर्तालाई राज्यसभा सभापति लामी छानको निर्देशन। मुलुक सुगोली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको नेकपा संयोजक प्रचण्डको दावी। प्रधानमन्त्री बालेन्द्र शाह पोखरामा बस्ने। जेएनजी सहित परिवार र घाइतेहरूले भदौ 23 गते स्मृति दिवस मनाउने। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने। प्रधान न्यायाधीश शर्माको भनाई। गाछीपानीमा बोलबम धार्मिक महोत्सव जारी र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहु।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0635714233, मोबाइल 98678168।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: 12 अल्मुनियम अब यूपीबीसीको साथमा।
10: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क 12 यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98560229338 र 98028229338।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्लागंडकी छ खैरेनी टार राष्ट्रीय वाणिज्य बैंक को आड़ाई में प्रोपाइटर राजू।

0: गुरुङ, मोबाइल नम्बर 98562452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 98560557।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
13: TVS साथ छ हाम्रो।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू,
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी, गीति नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बनतर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनु भएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै टुडीखेल स्थित सैनिक मंचमा रहेको वीर स्मारकमा पुष्पगुच्छ चढ़ाई वीर सैनिकहरूप्रति श्रद्धांजलि अर्पण गर्नुभएको थियो। साथै उहाँले जंगी अड्डा परिसरमा सम्मान कारक निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायक रथी श्री विश्वबन्धु पहाड़ीलाई भदौ 3 गते जंगी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रूरू भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित हेटौडा कुलेखानी काठमाडौँ सड़क खण्डमा स्कर्पियो दुर्घटनामा परेका 6 जनाको भदौ 2 गते उद्धार गरेको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कर्पियो सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधीश श्री गोकर्ण डागी तथा लक्ष्मी बडु, रितेन्द्र बडु र रीता बडुलाई उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। त्यस्तै दुर्घटनामा घाइते भएका छुनीलाल चौधरी र दशरथ चन्दलाई उद्धार गरी जिल्ला अस्पताल हेटौडा पठाइएको थियो। यस्तै शुक्लाफाट राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गण अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी 1 महिलाको साउन 30 गते उद्धार गरेको छ। टोलीले बेलडाँडी गाउँपालिका 1 दोकट्टाकी 55 वर्षीय सगुनी ओखेडालाई निकुञ्जको कोर इलाका बयलघारीमा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी 2 महिलालाई भदौ 4 गते हवाई उद्धार गरेको छ। बेसले कालीकोट जिल्ला त्रिवेणी गाउँपालिका 7 की 23 वर्षीय विनिता प्याकुरेल र बझाङ जिल्ला साइपाल गाउँपालिका 2 की 35 वर्षीय ऋतु बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानीदल गणबाट खटिएको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका 2 रिसाङ तथा आसपासका इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ, फारूला, राउटे रहे, चिसापानी, झ्यालीखेत र वडा नम्बर 3 को स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परी घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल जाजर बाग्राकोट पुर्याएको थियो। उद्धारको दौरान चारवटा शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 339 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 गते नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरूङ गाउँमा भदौ 6 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरूद्ध सड़क खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25 देखि 30 गतेसम्म सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल रैंकिङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 12 पदक जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाड़ीहरूले 3 स्वर्ण 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
0: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: भर्ना छनौट केन्द्रहरू।
0: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भु काठमाडौँ।
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
0: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
0: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
0: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
3: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
0: दरखास्त पेश गर्ने मिति
3: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
0: उमेरको हद
3: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा 16 सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको
0: स्नातक तह वा 16 सरहको शैक्षिक योग्यता को हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
4: पेशागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिशनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेशागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
5: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलता बारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
4: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यावसायिक तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यावसायिक तालिम केन्द्र र लमजुङमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
5: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनु भएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
4: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
5: र म प्राविधिक सुवेदार शोभा विष्ट।
4: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभीटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
5: विक्रम सम्वत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्वत 2076 लमजुङको बेसी शहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
6: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु, पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न भई अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलिहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्र मार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हितधारकारी पदि तथा अन्य दर्जाहरू केन्द्रित कार्यक्रमहरू विभिन्न टेटका तालिमहरू वार्षिक क्यालेण्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौं।
4: महासेनानी श्री पण्डितले भन्नुभए झै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्यूटहरू स्थापना भएका हुन्। काठमाडौँ स्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ़ी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलियर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
5: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बंगुर तथा माछा पालन र कृषि फार्ममा ग्रीन हाउस, तरकारी फलफूल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
4: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्यभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सिटीभीटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
7: नेपाली सेनाले जुन व्यावसायिक तालिम केन्द्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौं। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घण्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भन्ने सिप प्रमाणीकरण गर्छौं। जुन परीक्षा लिन्छौं त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हो, दक्ष मान्छे हो भनेर गर्न सक्छ। जुन चाहिँ नेपालमा मात्रै होइन त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
5: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्यूटबाट 4,481 र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौंले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
4: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजीत बुछे। अवकाश प्राप्त विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसकडी नगरपालिका 6 बाँसकडीमा कृषि फार्म र इन्द्रजीत साइकल स्टोर खोल्नु भएको छ। सुरुमा कल्याणकारी बोर्डबाट 2 लाख रूपियाँ ऋण लिएर शुरू गरेको व्यवसाय हाल 50 लाख भन्दा बढ़ी लगानी पुगिसकेको छ भने उहाँले 5 जना स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
8: नेपाली सेनाको पेन्सनबाट आएको 1 लाखबाट शुरू गरेर फेरि त्यही नेपाली सेनाले 15 लाख सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरे सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो। त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै मैले। त्यही पनि मैले आफ्नो बाल बच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेछु। त्यहाँ पनि 2-3 जनालाई रोजगारी दिइरहेछु। यहाँ पनि 3 जना रोजगारी, 5 जना त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्। अरूभन्दा सहुलियतमा दिइरहेछु, गरिरहेछु। त्यो 15-16 वर्ष भयो मेरो काम प्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्। उहाँहरू म प्रति सद्भाव राख्छन्, माया राख्छन्, मेरो कामलाई प्रशंसा गरिरहेछन्।
5: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुशी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुशीको विषय हो। हुद्दा इन्द्रजीत बुचे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 वर्षदेखि काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू।
9: लगभग भयो 14 वर्षदेखि मलाई इन्द्रजीत सरले दिएको तलब घर चलाउन पुगिहाल्छ। म एकदमै खुसी छु, म इन्द्रजीत सरसँग काम गर्न पाउँदा एकदम खुसी छु।
4: अवकाश प्राप्त सैनिकहरूले सञ्चालन गरेको व्यवसायले स्थानीय आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोड़ेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरिकोटका जमदार दीपक भुजेल अवकाश प्राप्त।
5: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
9: गाइड सोध्नुभन्दा पहिला कार्पेन्टर तालिम गरेको छ। मलाई चाहिँ यो कार्पेन्टर सम्बन्धी चाहिँ अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड सोध्नुभन्दा पहिला नै हाम्रो यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हाम्रो यो तालिम सिकाएको हो। यो तालिमले चाहिँ हाम्रो धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरिकोट भीमेश्वर नगरपालिका ओनम सहपाटी खोलामा विशाल फर्निचर राख्न सक्छु। सुरुमा चाहिँ मैले त्यही 10-12 लाखबाट चाहिँ सुरु गरेँ। अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको, काम भइरहेको छ। यसबाट 8-10 जनाले चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यही पेसाबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 70-80 हजार कमाउन सकिन्छ।
4: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम अवकाश प्राप्त। विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 सालमा कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाशपछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बाल बालिकाको पढ़ाई र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। बुद्धा दुर्गालाल बीएम अवकाश प्राप्त।
10: गाउँ घरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा चाहिँ फुग्लेकाहरूलाई मरामत गर्नेहरू त्यसपछि नयाँ बनाउने यस्तै यस्तै कामहरू भइरहेको छ। यस्तै गरिरहेको छु मैले अहिले मेरो घरको गुजारा राम्रोसँग चलिरहेको छ। वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो। त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले त्यसैलाई चाहिँ निरन्तरता दिएको छु। आफ्नो छुट्टै फर्निचर नखोले तापनि मैले गाउँ मैले पाइरहेको छु सर कामहरू। मलाई एकदम चाहिने मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु। मैले 1 रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिने सिपलाई चाहिने सिक्न पाएँ, यसमा चाहिँ म एकदम चाहिने आभारी।
5: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ। यो प्रसंग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमदार गोपाल महरासँग मिल्दछ।
4: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन। अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको दिन ठान्नुहुन्छ।
11: प्लम्बर तालिम गरे जुन अवकाश हुनुभन्दा अगाडि सोही सिपले मलाई अहिले अवकाश प्राप्त पछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिपले गर्दा मैले अहिले बजार क्षेत्रमा खानेपानीको एउटा समिति छ, त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर म त्यसरी नै आफ्नो गाउँ घरमा चाहिँ म त्यसरी रोजगार गरेको त्यो सिकेको सिप चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ। म अहिले आफ्नो परिवारभन्दा टाढा नरही अनि सेवाको जुन कार्य चाहिँ खाँदा बापति चाहिँ घरभन्दा बाहिर अन्यत्र जिल्लामा तैनात हुँदा चाहिँ घरबाट टाढा एक्लै बसिन्थ्यो भने अहिले सेवाको क्षेत्रको मलाई चाहिँ यो जुन अहिले रोजगार चाहिँ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु। यो अवसर मलाई नेपाली सेनाले तालिम नदिएको भए सम्भव हुन्थेन होला। म नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु।
5: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ। नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सफल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन्। तालिम प्रतिको आकर्षण र भावी योजनाबारे तालिमरत शिक्षार्थीहरूको बनाई यस्तो छ।
12: सुबेदार सुभाष बोरा, युद्ध भैरवगण। मेरो जागिर अहिले 22 वर्ष पूरा भएर 23 वर्षमा हिँडिरहेको छ। म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको। यो इलेक्ट्रिसियन चुज गर्न कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी शान्तिना कामहरू पनि आफूले सहज रूपमा काम गर्न सकिन्छ। स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ। यसले गर्दाखेरि चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
13: केन्द्रीय एमएसको प्राविधिक हुँदा रेखा राणा, मेरो जागिर अवधि 20 पूरा भएर 21 रहने हुँदैछ। म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु। कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाशपछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौं भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ। नेपाली सेनाले यो सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
14: उत्तर पश्चिम कृताना सैनिक प्रहरी देवबहादुर राणा, मेरो चाहिँ कार्पेन्टर ट्रेड हो। नेपाली सेनाले यो अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उजगार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्न इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा स्वर्ण मौका पाएँ। अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिकको रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु।
4: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न 8 दिने महत्वपूर्ण ऊर्जा बनेका छन्। तुलसीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा होताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ। उहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 2069 सालमा राप्ती भूजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो।
15: केही नेपालमै गर्ने भन्ने कुरा भयो, अब गर्ने यसो सोच्यो। अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन, सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि चाहिँ अब लड्डु भुजा बनाउने, भुजा त्यो प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो। गर्दै गर्दै अहिले त्यसलाई त्यो अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला, पछि त्यसमा 1-2 वर्ष पछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिलेको थियो न्यूनतम उसको ब्याजमा। 25-26 जना छन् ब्याज, सबै उहाँहरू खुसी हुन्छ।
5: सानो पुँजीबाट शुरू गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुशीको कारण समेत बनेको छ। राप्ती पूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
16: यति धेरैजनालाई सरले स्वरोजगार भएर बस्ने दिने मौका दिनु भएको छ। धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि साझा गरेर 15 जना हुनुहुन्छ त्यहाँ दिदीहरू पनि त्यहाँ साथीहरू पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको थियो, एकदमै सफल नै भएको छ। म पढि पनि रहेको छु, म आफ्नो खर्चदेखि लिएर कलेज फीहरू पनि तिर्न एकदम सहज भइरहेको छ। यहाँ काम गरेदेखि नै घरबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यही बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ। म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
3: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जंगी अड्डा स्थित नेपाली सेना सुपथ मूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाशप्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथ मूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ कार्की अवकाश प्राप्त।
17: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या तड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न शुरूमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूभूहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूभूहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानूनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
5: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो, जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाङ्गुनारायण नगरपालिका आठ सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
3: 2067 सालदेखि 2 करोड़ लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनुभएको उहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेशमै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। उहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
18: मैले एउटा छोरालाई त अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्ममा काम गर्ने भएपछि त यही गर्न त कति लगानी ल्याउनुपर्छ मलाई भनेर राखिरहेको छु। मैले चाहिँ के भन्छु भने बाहिर गएर अर्थ छैन कि, तपाईँको सीमितको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई अब जुन ठाउँमा म पशुपालन गर्छु, अब पशुपालनै भन्ने छैन, घाँस खेती गरे भयो, अरू मौरी गरे भयो, जे पनि कृषिमा काम गर्छु भन्ने यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो संस्थासँग अहिले लैजा काम गर, लैजा पैसा मेला तिर भनिराखेको छ, त्यसको उत्पादन प्रोडक्ट चाहिँ बजारीकरणमा के छ समस्या, हो कि होइन त्यो समस्या, त्यसरी पनि हेर्नु पर्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो, मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। संस्थाले ऋण दिएको छ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
5: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव, संघर्ष, सफलता र उनीहरूले सृजना गरेका रोजगारीका अवसरले नेपालमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन, नयाँ सम्भावनाको शुरूआत हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यावसायिक तालिमको मर्म पनि सैनिकको

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तनै थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98 5 60 30 324।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।

0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56658।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन नम्बर 0654142233, मोबाइल 98678 61887।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
10: शुद्ध सुन तथा चाँदी का गर गहना,
0: छापा वाला सुन चाँदी का गर गहना,
10: राशि अनुसार का पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087 69 70 142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847162068
7: 9857062068।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिक को लागि मासु चाहिएमा सम्झनुहोस्,
7: होम डेलिभरी को पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9560077।
2: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
12: TVS साथ छ हाम्रो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
4: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि जाउँ त्यतै
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
9: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209
10: साथ छ हाम्रो
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
12: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
11: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
11: थप जानकारीको लागि 0635714479 मोबाइल 98560 62265 98468164145
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
13: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
14: ओमकार
13: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
14: ओमकार
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार
13: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
13: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634 छ
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बेपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855043443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
16: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
17: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।

0: संध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333 मोबाइल 9868761887।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676 मोबाइल 9856062676।
8: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
8: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
11: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षा

0: लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
9: कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
13: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
14: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
14: गटिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चेवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा सावन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ दम्सालले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म संचार हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक कवि दोषी आचार बसेलले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा सांस्कृतिक श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएको उहाँको उपस्थितिले यसपटकको थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक अवन रुद्री पाठ परायण सहितका संगीतमय कथा प्रवचन पितृ संकल्प महाग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यक्रम समावेश गरिएको छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेका गुरूकुल शिक्षा लय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्र एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्साले जानकारी दिनुभयो। पुत्रता एकादशीको अवसरमा शुक्ला हिरेटार शिवालय क्षेत्रमा भजन कीर्तन सहितको कथा वाचन गरिएको छ। आइतबार शुक्ला गण्डकी नगरपालिका आठ फुलचोकमा रहेको शिवालय प्राङ्गणमा संगीतमय कथा वाचन गरिएको हो। आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभएको हो। कथा श्रवणसँगै भजन कीर्तनमा भक्तजन रमाएका थिए। हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म शुक्ला हिरेटारमा कथा वाचन सहितको भजन कीर्तन लगायतका विविध कार्यक्रमहरू गरिने व्यवस्था वन समिति अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। साउन महिनाभर सोमबारका दिन शिवमयमा सत्सङ्ग भएको थियो। औषधी नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नलाई धमकामहरू भइरहेको छ। शिखर र प्याडागोडा शैलीको सम्मिश्रणमा निर्माणाधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी रहेको छ। सबैको सद्भावना र सहयोगले मात्र योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ। तनहुँका सामुदायिक वन परिदवारहरूको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले काठदाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। देवजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 तनहुँका सामुदायिक वनहरूमा 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार 1,22,039.99 क्यू फिट काठ र 163.76 चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। वन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिणाममा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वन तर्फबाट मात्रै मूल्य वृद्धि कर भ्याट बाबत 1,60,00,000 16,751 रूपियाँ लागत संकलन भएको छ। यसै गरी प्रदेश सेवा शुल्क बापत 17,86,756 रूपियाँ र रोयल्टी बापत 2,49,765 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता वस्तु समूहहरूको खुद आन्तरिक आमदानी वन तथा कोषमा 9,40,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटका अनुसार दिगो वन व्यवस्थापन र दिगो पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। श्रीको सावती माध्यम विद्यालय शुक्ला गण्डकी सात सेरा तनहुँको निवर्तमान नवनिर्मित भवन विद्यालय भवनको समुद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ। सूर्य नेपाल प्रणालीको सहयोगमा निर्माण गरिएको वनको शुक्ला भवनको शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख सराज पण्डित उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले शिक्षाको विकास र गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको बताउनुभयो। यो नगरभित्रका शैक्षिक संस्थाहरूको भौतिक तथा शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै नगरपालिका निरन्तर अघि बढ़िरहेको उहाँको भनाइ थियो। उहाँले विद्यालय भवन निर्माणमा सूर्य नेपाल प्राधिकरणले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीहरूको सिकाइ थप सहज र सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष युवराज गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका उप प्रमुख कुमार विकर राजु, सूर्य नेपाल प्रालिका कम्पनी प्रमुख बाबुराम कार्की, शुक्ला गण्डकी सातका वडा अध्यक्ष कर्क सिंह थापा, म्याग्दी गाउँपालिका छका वडा अध्यक्ष हिरा सिंह गुरूङ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष संग्राम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले विद्यालयको शैक्षिक तथा गुणस्तरीय अवस्थाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम संयोजक विद्यालय सल्लाहकार तथा शुक्ला गण्डकी नगरपालिका वडामा सातका वडा सदस्य राजबहादुर थापाले स्वागत र मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा प्रमुख अतिथि नगर प्रमुख पण्डित लाई सूर्य नेपाल प्रालिले विद्यालयको कार्य सम्पादन प्रतिवेदन तथा लालपूर्जा हस्तान्तरण गरियो र नगर प्रमुखले विद्यालय हस्तान्तरण गर्नुभएको थियो। यसैबीच सूर्य नेपाल प्रालिद्वारा विद्यालयमा रहेको पुरानो भवनको स्थानमा निर्माण गरिएको कुसमावती पार्कको समेत उद्घाटन गरिएको छ। पार्कको उद्घाटन सूर्य नेपाल प्रालिका कम्पनी प्रमुख बाबुराम कार्कीले गर्नुभएको थियो। पोखरामा मोटर साइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका अठार लामा गाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। ग 2006094 नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सड़क छेउको विद्युतीय पोलमा ठोकिएको थियो। पोलमा ठोकिएपछि पनि गुडी रहेको बसमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका अठार कि 29 वर्षीय रूपा विका गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक सोही ठाउँका 43 वर्षीय रामचन्द्र विका घाइते भएका छन्। उहाँको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। सनकपुरी सिंहपालिका एकबेनी बेतेनी स्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना एक 72/47 नम्बरको टिप्परका चालक रूपा कुरुन्टी गढी नगरपालिका सात निवासी 27 वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। तर उदरवित आयोजना निर्माणको काम गरिरहेका कालिका कन्स्ट्रक्सन प्रणालीको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरीकारीले तनहुँका सूचना अधिकारी प्रहरी नायब परिचेक दरिका प्रसाद घिमिरेका अनुसार चालक हालसम्मको सम्पर्कविहीन हुनुहुन्छ। उहाँको अनुसार चालकको मोबाइल फोन समेत बन्द रहेको छ। बेपत्ता चालकको खोजीका लागि प्रहरी नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ। गोल्याङको साङ्जाको गोल्याङ नगरपालिका जिल्लाकै सबैभन्दा लामो झुलुङ्गी पुल निर्माण भएको छ। गोल्याङ नगरपालिका 11 बुढा थोकी राडा र वडा नम्बर 7 सेना पुललाई जोड्ने 744 मिटर लामो झुलुङ्गी पुल निर्माण गरिएको हो। यसअघि करादीमा निर्माण भएको झुलुङ्गी पुल भन्दा गोल्याङमा निर्माण गरिएको पुल 76 मिटर लामो रहेको छ। नगरपालिकाको पहलमा संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ मार्फत 4,56,58,448 रूपियाँ 60 पैसाको लागतमा पुल निर्माण गरिएको नगर प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो। जय नेपाल स्थोर निर्माण सेवा प्रालीले गत वर्ष असार 10 गते 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू गरेको थियो। धेरै निर्माण कम्पनीले सम्झौताको समय गुजर्दा पनि आयोजना आलोपत्रमा परिरहेका बेला जिल्लाकै लामो पुल भने सम्झौता अवधिभन्दा 5 महिना अगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको नगर प्रमुख भट्टराईले बताउनुभयो। पुल निर्माणसँगै दुवै क्षेत्रका स्थानीयहरूको आवाजावतमा सहज भएको भट्टराईले बताउनुभयो। हवस् हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई बिता दिनुहोस्। राम्रोसँग जाल ढोकाको चुकु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143178, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460945340।
5: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बहादुर दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309982 र 97065220।

0: टीवीएस साथ छ हाम्रो। शुक्ला गण्डकी एफएम 97.6।
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल भदौ महिनाको 8 गते सोमबार श्रावण शुक्ल पक्षको त्रयोदशी तिथि अंग्रेजी मिति अनुसार अगस्त 24 तारीक सन् 2026 नेपाल सम्वत 1146 सूर्यदेव बिहान 5:39 भने सूर्यास्त साँझ 6:36 हुनेछ। बिहानी शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार पक्षबाट म रिमा शुक्ल गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पर्दा त्याग गर्न नेता कार्यकर्ताहरूलाई राष्ट्रपति सभापति लामी छानेको निर्देशन। मुलुकको सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको नेकपा संयोजक प्रचण्डको दावी। जेएनजी शहीद परिवार र घाइतेहरूले भन्नु 23 गते स्मृति दिवस मनाउने। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने प्रधान न्यायाधीश शर्माको भनाई। गाँचे पानीमा बोलम धार्मिक महोत्सव जारी र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। अब समाचार विस्तारमा सुन्नुहो। राष्ट्रसभाका सभापति रवि लामी छानेले आफूले हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पर्दा त्याग गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। आइतबार पार्टीको निधि संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उहाँले 21 दिनमा राखेर आएको प्रधानमन्त्री बन्ने प्रस्ताव हाँसी हाँसी त्यागेको बताउनु भएको छ। यसअघि राष्ट्रसभाले 81 सीट जित्दा 21 दिनमा प्रधानमन्त्री पदको प्रस्ताव पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उहाँको दावी छ। म यहाँ गर्वका साथ भन्न सक्छु किस्तीमा आएको प्रधानमन्त्री पदमा हाँसी हाँसी नमस्कार गरेको हो। उहाँले भन्नुभयो मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो। त्यो प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री बनेको भए राष्ट्रपतिले अहिले उपलब्धि हासिल गर्न नसक्ने उहाँले बताउनुभयो। सिंहदरबारको भित्तामा आफ्नो फोटो टाँच्नेहरूको काम नहुने उहाँको तर्क छ। आफूले त्याग गरेरै कारण यति ठूलो आन्दोलन भएको र उनीहरू युवा नेतृत्वमा आएको उहाँको भनाइ छ। उहाँले यी कुरा पहिले महसुस गरेको दावी गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले मुलुक सुगौली सन्धि पछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताउनु भएको छ। आइतबार कम्युनिष्ट आन्दोलनमा सहकार्य एकता र पुनर्गठन विषय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिष्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै नेपालको राष्ट्रिय स्वाधीनता उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेप विरूद्धको संघर्षलाई उचित प्राथमिकता दिन नसक्दा पहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गर्नुभयो। अहिले देश साँच्चीकै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुनौली सम्झेपछि सायद यति भयानक संकट कहिले देखिएको थिएन। यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिष्ट आन्दोलनले एकता नै मुख्य साँचो हो उहाँले भन्नुभयो। सर्वोच्च अदालतले दुर्गा प्रसाईको व्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरी थुनामा राखेको विवादमा परेका प्रतिबन्धी प्रत्यक्षीकरण रिटमा भएको आदेशको पुनः पाठमा उक्त आदेश भएको हो। तत्कालीन न्यायाधीश हाल प्रधान न्यायाधीश डाक्टर कुमार शर्मा मनोज कुमार शर्मा र न्यायाधीश टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले 2082 चैत्र 9 गते दिएको आदेश अनुसार तयार र अपूर्ण पाठमा बोलेकै आधारमा पक्राउ गर्न नमिल्ने ठहर सहित व्यक्तिको स्वतन्त्रताको रक्षामा व्याख्या भएको छ। सर्वोच्चले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट ब्रान्ड वर्ग वर्सेज यो रहेको मुद्दामा अभिव्यक्तिको स्वतन्त्रतालाई पूरै अवस्थामा मात्र प्रतिबन्ध लगाउन सकिने व्याख्या गरेको दृष्टान्त समेत दिएको छ। उक्त फैसला अनुसार पहिले त कसैको प्रस्तुति गरेको अभिव्यक्ति आसन नगएर कानूनी कार्यालय उस्काउने वा उत्पादन गर्ने उद्देश्यले निर्देशित हुनुपर्छ। दोस्रो उक्त अभिव्यक्तिबाट जस्तो गैर कानूनी कार्य उस्किने वा उत्पादन हुने सम्भावना उच्च रहेको हुनुपर्दछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाईले आइतबार दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधान न्यायाधीश शर्माले बार र बेन्च बीचको सहकार्यबाट प्रभावकारी कार्यहरू न्याय निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायको सम्पादन सबैको साथ जिम्मेवारी भएकाले यसमा सबैको पक्ष सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेपालीले वरिष्ठ अधिवक्ता कमल मोहन वाग्ले लगायतले नगरपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेन्च बीच
निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताउनुभयो। बारका अध्यक्ष सरिता थापा भण्डारीको व्यवस्थामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु भक्त सिग्देलले र संचालन सचिव माधव प्रसाद घिमिरेले गर्नुभएको थियो। जयन्ती आन्दोलनका शहीद परिवार र घाइतेहरूको जयन्ती आन्दोलनको शहीदहरूको स्मृतिमा भदौ 23 गते स्मृति दिवस मनाउने भएको छ। जयन्ती शहीद परिवार कल्याणकारी समाज र घाइते जयन्ती नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै जयन्ती शहीद सीएम चौलागाईका पिता तथा जयन्ती शहीद परिवार कल्याणकारी समाजका सदस्य गणेश प्रसाद चौलागाईले उक्त स्मृति दिवस भवानेश्वर स्थित पुरानो संसद भवन परिसरमा आयोजना गर्ने जानकारी दिनुभयो। स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले भ्याउनु पर्ने उहाँको भनाइ छ। हामी जयन्ती आन्दोलनका शहीदहरूको स्मृतिमा यही भदौ 23 गते स्मृति दिवस मनाउँछौ। आन्दोलनको क्रममा जलाइएको भवानेश्वर स्थित संसद भवनभित्र स्मृति दिवस मनाउँछौ। हामी जयन्ती शहीद र घाइतेहरूको परिवार आर्थिक रूपमा त्यति बलियो छैनौ, त्यसकारण सरकारले त्यो कार्यक्रमको सबै कुराको समेत लियोस्, तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन् उहाँले भन्नुभयो। ऊर्जा प्रशुद्धता सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमय खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका औद्योगिक तथा व्यवसायहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगहरूलाई मौसमी विद्युतीय महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई त भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। उद्योग व्यवसायहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चितता सहित उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क खारेज गर्न र विद्युतमा लाग्दै आएको मूल्य वृद्धि कर भ्याट हटाउन सरकारको ध्यान आकर्षण गराएका छन्। साथै 1 अर्ब रूपियाँ भन्दा धेरै पुँजी भएका उद्योगलाई आफ्नै परियोजनाका लागि विद्युत उत्पादन गर्न अनुमति दिनुपर्ने उहाँको माग छ। प्रसिद्ध धार्मिक संगमदिनाथ शुक्ला गण्डकी च्यावन्दामा शिव महिमा बोलुन धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बस्तेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमन भएको उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक खबन रुद्रीपाठ पढाइन सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय रोडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। पुत्रदा एकादशीको अवसरमा शुक्ला गण्डकीले टार शिवालय क्षेत्रमा भजन कीर्तन सहितको कथावर्तन गरिएको छ। आइतबार शुक्ला गण्डकी नगरपालिका 8 पुल्चोकमा रहेको शिवालय प्राङ्गणमा संगीतमय कथा वाचन गरिएको हो। आचार्य रिसाम पौडेलले कथा वाचन गर्नुभयो। कथा श्रवणसँगै भजन कीर्तन भक्तजन रमाएका थिए। हरिसाइन एकादशीदेखि अर्बुदनी एकादशीसम्म शुक्ला लेटारमा कथा वाचन सहितको भजन कीर्तन कार्यक्रमका साथै विभिन्न कार्यक्रमहरू गरिने व्यवस्थापन समिति अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। साउन महिना वर्ष सोमबारका दिन शिव महिमा सत्सङ्ग भएको थियो। सेती नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर महादेव सहित वृहत धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नलाई धाममा काम भइरहेको मन्दिर काम रहेको छ। शिखर र प्याराग्डा शैलीको सम्मिश्रणमा निर्माणाधीन भइरहेको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी रहेको छ। सबैको सद्भावना र सहयोगले मात्रै आयोजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ। तरौका सामुदायिक वन पैदावारहरूको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेख्य आर्थिक उत्पादन आमदानी गर्न सफल भएका छन्। हरियो वन नेपालको धन भन्ने मूल मार्गलाई मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले कार दाउरा बिक्रीबाट स्थानीय विकास साथै राज्यको ढुकुटीमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 तनहुँका सामुदायिक वनहरूबाट 17,43,45,112 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार 1,22,000
39.79 क्युफिट काठ र 163.76 चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। बैन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिणाम राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फ मात्रै मूल्य वृद्धि कर ब्याज बापत 1,60,13,751 रूपियाँ संकलन भएको छ। यसै गरी प्रदेश सेवा शुल्क बापत 17,86,756 रूपियाँ र रोयल्टी बापत 2,49,765 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूको क्षुद्र आन्तरिक आमदानी तथा समूह कोषमा 9,15,40,551 रूपियाँ दाखिला भएको छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज साफ राणा भाटका अनुसार दिगो वन व्यवस्थापन र वन पैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन्। ऋतु सावती माध्यमिक विद्यालय शुक्ला गण्डकी 713 तनहुँको नवनिर्मित विद्यालय भवनको समुद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ। सूर्य नेपाल प्रणालीको सहयोगमा निर्माण गरिएको भवनको शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले शिक्षाको विकास र गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको बताउनुभयो। नगरभित्रका शैक्षिक संस्थाहरूको भौतिक तथा शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै नगरपालिकाका निरन्तर अघि बढ़िरहेको भनाइ थियो। उहाँले विद्यालय भवन निर्माणमा सूर्य नेपाल प्रणालीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीहरूको सिकाइलाई थप सहज सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख बहादुर विगराजु, सूर्य नेपाल प्रणालीका कम्पनी प्रमुख बाबुराम कार्की, शुक्ला गण्डकी 7 वडा अध्यक्ष खड्ग सिंह थापा, म्याग्दी गाउँपालिका 6 वडा अध्यक्ष हिरा सिंह गुरूङ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य का अध्यक्ष सम्राम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रम संयोजक विद्यालय सल्लाहकार तथा शुक्ला गण्डकी नगरपालिका नम्बर 7 वडा सदस्य राज बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा प्रमुख अतिथि नगर प्रमुख पण्डितलाई सूर्य नेपाल प्रणालीले विद्यालयको कार्य सम्पन्न प्रतिवेदन तथा लालपुर जहाँ हस्तान्तरण गर्यो र नगर प्रमुखले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो। यसैबीच सूर्य नेपाल प्रणालीद्वारा विद्यालयमा रहेको पुरानो भवनको स्थानमा निर्माण

0: ठोकिएपछि गुडी रहेको बसमा ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका 18 29 वर्षीय रूपा विक गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेकी उहाँलाई उपचारका लागि मणिपाल सेसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक सोही ठाउँका 43 वर्षीय रामचन्द्र विक घाइते हुनुभएको छ। उहाँको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। सनौपुरी सिंहपालिका एक बेतनी स्थित सेती नदीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुलेको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको ना एक 42-47 नम्बरको टिप्परका चालक रोल्पाको रुन्टी गाड़ी गाउँपालिका 7 निवासी 27 वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। तनहुँमा जलविद्युत आयोजना निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सन प्रालीको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक परीक्षक धरिका प्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्क विहीन हुनुहुन्न। उहाँका अनुसार चालकको मोबाइल फोन समेत बन्द रहेको छ। बेपत्ता चालकको खोजीका लागि प्रहरीले नदी तथा आसपास क्षेत्रमा खोजी कार्य जारी राखेको छ। स्याङ्जाको कल्याङ नगरपालिकामा जिल्लाकै सबैभन्दा लामो झुलुङ्गे पुल निर्माण भएको छ। कल्याङ नगरपालिका 11 बुढाथोकी इडाडा र वडा नम्बर 7 सेनापुर पुकलाई जोड्ने 444 मिटर लामो झुलुङ्गे पुल निर्माण गरिएको हो। यसअघिका करादीमा निर्माण भएको झुलुङ्गे पुल सबैभन्दा कल्याङमा निर्माण भएको पुल 76 मिटर लामो रहेको छ। नगरपालिकाको पहलमा संघीय सरकारको सस्पेन्स ब्रिज डिभिजन कार्यालय काठमाडौँ मार्फत 4,56,58,248 रूपियाँ 60 पैसाको लागतमा पुल निर्माण गरिएको नगर गुरुप्रसाद भट्टराईले बताउनुभयो। जय नेपालेश्वरी निर्माण सेवा प्रालीले गत वर्ष असार 10 गते 18 महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू गरेको थियो। धेरै निर्माण कम्पनीले सम्झौताको समय गुज्राँदा पनि आयोजनालाई पत्र पारिएको बेला जिल्लामै लामो पुल बन्ने सम्झौता अवधिभन्दा 5 महिना अगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो। पुल निर्माणसँगै दुवै क्षेत्रका स्थानीयहरूको आवाजावत व्यवसाय व्यापार शिक्षा स्वास्थ्य तथा दैनिक जनजीवन सहज भएको छ। पुल निर्माणले भौतिक आर्थिक पर्यटन तथा सामाजिक दृष्टिले थप मजबूत बनाउन सहयोग पुगेको नगर प्रमुख भट्टराईले बताउनुभयो। एकीकृत सेवा कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष 2082-83 सञ्चालन भएका योजना अन्तर्गत 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी 24 आयोजनाका लागि 1,40,00,000 बजेट विनियोजन भएकोमा 1,10,00,000 बजेटको 19 योजनाहरू सम्पन्न भएका छन्। योजना मार्फत पर्यटकीय स्थलमा पक्की र कच्ची पदार्थ पदमार्गहरू विमानस्थल आश्रयस्थल पर्खा लगायत विश्राम स्थल आश्रय स्थल पर्खा लगायतका पूर्वाधार निर्माणहरू भएको कार्यालय प्रमुख सम्झेर घरती छेत्रीले जानकारी दिनुभयो। सबै योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका उहाँले भन्नुभयो। प्रतिकूल भूगोल मौसम र अन्य कारणले 30,00,000 बजेट 5 योजना कार्यान्वयन भएनन्। पर्यटकीय पूर्वाधार भनेपछि पर्यटक स्थानीयवासी र पर्यटक मजदूरलाई आवाजमा सहज हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला,
5: फोन गर्नुहोस् 0635905511।

0: बुवा ढोगरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
0: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843723811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
7: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेव